0: अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूका लागि आज कल्पना र भावनामा रुमलिन सकिनेछ। कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु अथवा नयाँ ज्ञान सिक्न कोशिश गर्नुहोला, समय राम्रो रहेको छ। प्रियजन र आफन्तलाई सहर सहयोग गर्ने दिन पनि रहेको छ। आज पार्टनरलाई अथवा साथीलाई खुशी बनाउन संगीत नृत्य अथवा कलाको प्रयोग गर्न अनुकूल समय रहेको छ। प्राविधिक विषय अथवा गणितीय कुरामा ध्यान केन्द्रित हुनेछ। कुनै आकस्मिक निर्णय लिनुपर्ने बाध्यता पनि आइलाग्नेछ, जुन तपाईँको आत्मसम्मान र गरिमा विपरीत हुनेछ। आजको समय महत्वपूर्ण रहेकाले धार्मिक यात्रा पनि गर्न सक्नुहुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि व्यवहारिक कारणले कारोबारमा बाधा हुन सक्छ। सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी अथवा भिडियो मिक्सिङ आदिको कारोबारमा मनग्ञ लाभ पाउने समय रहेको छ। घर परिवारभित्रका झिना मसिना साना काममा व्यस्त रहँदा समय बितेको पत्तै हुँदैन, तर सानातिना र बेकामी कुरामा मन अल्झियो भने निराशा बेहोर्नु पर्नेछ। घर परिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अल्मलिने परिस्थिति देखिनेछ। यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक पर्यटनको अध्ययन गर्नेले राम्रो परिणाम प्राप्त गरे दिन आज रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आज बन्धु बान्धव र छर छिमेकका काममा सघाउनु पर्ने परिस्थिति रहेको छ। यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिनेछ। आध्यात्मिक मनोभावको विकास हुनेछ। साथै मन्दिर अथवा स्मारकको भ्रमणबाट मनमा शान्तिको अनुभूति हुनेछ। कुनै पुरानो समस्या अथवा कारवाहीमा ध्यान केन्द्रित हुन सक्छ। त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ। नयाँ एवं पुराना मित्रसित भुलिने हुनाले साथीहरूलाई समय प्रदान गर्न सकिने छैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न गर्ने दिन पनि आज रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूको लागि आज अतिरिक्त धन प्राप्त हुनाले सुख पूरा गर्न सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै प्रत्यक्षित नतिजाले उत्साह बढ़ाउने समय रहेको छ। साथीको इच्छा अनुसार कतै खानपान अथवा घुमघाममा जानुपर्ने दिन रहेको छ। खर्च बढ़ने दिन भएकाले बजेट व्यवस्था गरेर मात्र अगाडि बढ़न सक्नुहुनेछ। घरमा सम्पर्क राखी व्यावहारिक जानकारी प्राप्त गर्ने दिन पनि रहेको छ। परिवारका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमानिन्य बढ़ने समय देखिन्छ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूका लागि प्राय सबै काममा तपाईँकै समजकत्व र भूमिका रहने देखिन्छ। तर पनि केही समय व्यक्तिगत खुशी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन सक्छ। क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन पनि आज रहेको छ। नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई निखार्ने अवसर पनि आज रहेको छ। इच्छा शक्ति बढ़नेछ भने मान सम्मान र प्रतिष्ठा बढ़ाउन गरिएको काममा सफल भइनेछ। दायित्व र जिम्मेवारीको बोध हुनुका साथै आफ्नो कर्तव्य निर्वाह प्रति सचेत हुने दिन रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आज आनन्द प्राप्तिका लागि एक अर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन। एक आपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुपर्नेछ। रिस र घमण्डको कुचक्रमा फस्ने दिन रहेको छ। आत्मसंयम बन्ने प्रयास गर्नुहोला, किनकि परिस्थिति अझ जटिल बन्न सक्नेछ। लगानी गर्दा जोखिम र संकटका बारेमा चिन्तन मनन अवश्य गर्नुहोला। व्यवसायतर्फ मार्केटिङ, यातायात व्यवसाय र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुनेछ। आजको समय मध्यम खालको रहेकाले तपाईँले सोही अनुरूप काम गर्नुहोला। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूका लागि आज इच्छा र आकांक्षाले पूर्णता पाउने तथा आय आर्जनका मार्गमा बढ़ोत्तरी हुने दिन रहेको छ। कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सक्नुहुनेछ। घर जग्गा व्यवसायले कुनै लाभदायक सम्झौता गर्न सक्नुहुनेछ, तर सहकार्य गर्दा निकै विचार पुर्याउनु पर्ने दिन रहेको छ। अर्काको भरमा ढुक्क नहुनुहोला। काम धन्दामा सहजताको अनुभूति हुनेछ। घर परिवारमा पनि समझदारी रहनेछ। अझ साथी संगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्न सक्छ। आजको दिन समग्रमा मध्यम खालको रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि आज कुनै नयाँ विषयवस्तु अथवा प्राविधिक ज्ञानले आकर्षण गर्ने दिन रहेको छ। परिश्रम गर्ने विद्यार्थीले एकमुष्ट परिणाम प्राप्त गर्नेछन्। काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ। नाम र व्यक्तिको सुगन्ध फैलिने समय रहेको छ। व्यक्तित्व निर्माण अथवा प्रतिष्ठा वृद्धि हुनुका साथै अवसर प्राप्त भएमा त्यसमा लागि पर्नु निकै राम्रो हुनेछ। आफूभन्दा सिनियर स्टाफलाई रिझाउन सक्नुहुनेछ। व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति अथवा थप अध्ययनका लागि प्रयास गर्ने दिन पनि आज रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूका लागि आजको दिन तपाईँको आफ्नै हातमा रहेको छ। प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर गुम्न सक्ने दिन रहेको छ। कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउन सक्छ। अभिभावक र आफूभन्दा सिनियर व्यक्तिको सल्लाह मानेमा लक्ष्य प्राप्तिको मार्गमा सफल भइनेछ। आजको दिन राम्रो बनाउन तपाईँ आफैले समय निकाल्न सक्नुपर्नेछ। कार्यक्षेत्रमा गजबको समय व्यतीत हुनेछ। अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुखीलाई सहयोग गर्नु अथवा कुनै धार्मिक क्षेत्रमा दान गर्नु निकै राम्रो हुनेछ। अब अन्तिममा आजको मीन राशि हुने व्यक्तिहरूका लागि आफ्नै अथवा आत्मीयजनको स्वास्थ्य स्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुन सक्ने समय रहेको छ। धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुनेछ। करियर अथवा कामधन्दामा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नुभएमा राम्रो हुनेछ। मनोबल र मनमा कमजोरी देखा पर्न सक्छ। कामधाम र जिम्मेवारीमा मात्र होइन आफ्नो तन्दुरुस्ती र स्वास्थ्य पक्षको पनि ख्याल गर्नुपर्ने दिन आज रहेको छ। मीन राशिका लागि खराब समय रहेकाले हरेक काममा ध्यान दिनुपर्नेछ। राशिफल बारे जानकारी सँगै आजको साथीसँगका यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्, त्यसैले पश्चिम र उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको सुबेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको सुबेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको सुबेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादी बेला बिहानमा 5:54 7:24 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 7:24 8:54 काले बेला रहनेछ। काले बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:54 10:24 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:24 11:55 रोग बेला रहनेछ। मध्याहमा 11:55 दिनमा 1:25 उद्योग बेला रहनेछ। दिनमा 1:25 2:55 चर बेला रहनेछ। दिनमा 2:55 4:25 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 4:25 साँझमा 5:56 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 5:56 7:25 काल बेला रहनेछ। साँझमा 7:25 8:55 शुभ बेला रहनेछ। राति 8:55 10:25 रोग बेला रहनेछ। राति 10:25 11:55 उद्योग बेला रहनेछ। राति 11:55 1:25 चर बेला रहनेछ। राति 1:25 2:54 लाभ बेला रहनेछ। राति 2:54 4:24 अमृत बेला रहनेछ भने राति 4:24 भोलि बिहानमा 5:54 समय फेरि काल बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो रहनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो रहनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 7:30 9:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लिने ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्युँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहित का लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। ओम जय जगदीश
6: हरे। उफ, बोली घर में पूजा छ, पूजा का सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
7: हैन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
5: बाल बालिका का लागि स्वर्ण बिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
9: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्ण बिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
5: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
9: स्वर्ण बिन्दु खुवाइने मिति 2083 आश्विन 19 गते सोमबार।
5: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
9: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्ण बिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
5: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्ण बिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
9: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्ण बिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
9: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89999।
2: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
3: नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161-541-9584-541-9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
7: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रुब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चदेबालो क्योइनी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165-35651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।

0: हस्तकला का संपूर्ण सामग्री आवश्यक परे में श्री संतोषी माता हस्तकला उद्योग समझनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइज का कपड़ा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथी हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग पोखरा छ हल्लनचोक। सम्पर्क नम्बर 9841696844 9841696844 र 9811948975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
2: हेर न साङ्लो बरो बहिनीको विवाह आँटेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
6: हेलो
7: हजुर सुन्छ है कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
6: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
1: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
1: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
9: फोन नम्बर 0165875915।
10: आहा मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दावासिनी बस पार्क।
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 9847059581
10: 9166715475।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
1: उमंग
0: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
2: ज्ञानी का मे गुरु।
0: अब आइतबारदेखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न नभुल्नु।

सदैव सूर्य पूर्वबाटै उदाउँदछ अनि पश्चिममा गएर अस्ताउँछ। उसको आफ्नै नियम छ, उसको आफ्नै कानून छ, उसको आफ्नै तरिका छ र उस सँगसँगै हाम्रो जीवन चलिरहन्छ र एक दिन यो जीवनले बित पनि मार्दछ। तर अहिले समय छ, यो समय खेर नजाओस् भन्नुहुन्छ श्री प्रेम रावत। त्यसो हो भने हाम्रो समय हामी किन खेर फाल्ने? आउनुहोस् न उहाँको प्रेरणादायी कुरालाई सुनौ।

प्रकाश र अँध्यारो अँध्यारो मानिसका लागि राम्रो होइन किनभने अँध्यारोमा मानिस केवल सुत्न सक्छ यदि ऊ उठ्यो भने पनि उसले देख्न पनि सक्दैन कुन चीज कहाँ छ मानिसलाई उज्यालो चाहिन्छ यस कुरालाई पनि बुझ्नुहोस् प्रकाश के हो र अँध्यारो के हो प्रकाश अँध्यारो नभएको कारणले हुँदैन प्रकाश प्रकाश हो तर प्रकाश नभएको कारणले अँध्यारो हुन्छ बुझ्नुपर्ने कुरा छ यस्तो होइन कि एकको अभावले अर्को भयो होइन यो कुरा एकहोरो मात्रै चल्छ पानी पानी हो र सुक्खा के हो सुक्खा आफैमा कुनै चीज होइन पानीको अभाव भएरै सुक्खा हुन्छ अँध्यारो आफैमा केही पनि होइन प्रकाशको अभाव भएरै अँध्यारो हुन्छ अज्ञानता आफैमा केही पनि होइन ज्ञान नहुनाले नै अज्ञानता हुन्छ यसको अर्थ यो होइन हेर्नुहोस् यदि तपाईँले अँध्यारो हटाउनु छ भने कसरी हटाउनुहुन्छ यस्तो होइन कि बाल्टिनमा अँध्यारोलाई भरेर आफ्नो झ्यालबाट बाहिर फाल्न सक्नुहुन्छ यो त सम्भव छैन यदि अँध्यारोलाई हटाउनु छ भने प्रकाश ल्याउनु पर्दछ यदि अँध्यारो बनाउनु छ भने के गर्नु पर्दछ प्रकाशलाई हटाउनु पर्दछ प्रकाश प्रकाश हो लाइट लाइट हो यो कुनै कुराको अभावले हुने होइन तर अँध्यारो अलग कुरा हो ज्ञान ज्ञान हो विवेक विवेक हो विवेक नहुनाले अविवेक हुन्छ अलि सोच्नुहोस् यस जीवनमा जति पनि वस्तुहरू छन् यसलाई पनि हामीले उज्यालोमा र अँध्यारोमा बदल्न सक्छौं जुन वस्तुबाट मानिसको भलो होस् कुभलो होइन भलो होस् त्यो मानिसका लागि उज्यालो हो जुन वस्तुबाट मानिसलाई कुभलो हुन्छ त्यो मानिसका लागि अँध्यारो हो जुन वस्तुले मानिसलाई अज्ञानताबाट बचाउँछ कि कसो अँध्यारोमा नराम्रो के छ र अँध्यारोमा नराम्रो के छ अँध्यारो र उज्यालोमा फरक छ भने अँध्यारोमा नराम्रो के छ जब अँध्यारो हुन्छ भने मानिसले देख्न सक्दैन उसले देख्न सक्दैन यदि हिँड्ने कोसिस गर्यो कतै खाल्डो छ भने खाल्डोमा लड्न सक्छ खाल्डोमा लड्यो भने के नराम्रो हुन्छ खुट्टा भाँचिन सक्छ हात भाँचिन सक्छ चोट लाग्यो भने दुख्छ किनकि पीडा त्यसबाट बच्नका लागि मानिसले के ठान्छ भने ऊ नराम्रो छ त्यसबाट बच्नका लागि उसले चाहन्छ उसले देख्न सकोस् नराम्रोबाट बच्न सकियोस् यो मानिसको प्रकृति हो तर जब अँध्यारो हुन्छ भने मानिसले देख्न सक्दैन मानिसले बुझ्न सक्दैन नराम्रो कहाँ छ खाल्डो कहाँ छ ढुङ्गा कहाँ छ फोहर कहाँ छ भने कसरी बच्न सक्छ कसरी बच्न सक्छ अज्ञानता पनि त्यस्तै हो अज्ञानता र ज्ञानमा के फरक छ अज्ञानताको कारणले मानिसलाई यो थाहा हुँदैन कुन कुराबाट बच्नुपर्छ कुन कुरा उसका लागि नराम्रो हो कुन कुरा उसका लागि अप्ठ्यारो छ कुन कुरा उसका लागि ठिक छैन यदि उसलाई ज्ञान छ भने उसले बुझ्न सक्छ यही त फरक भयो ज्ञान र अज्ञानमा यस कुराको निर्णय गर्नुहोस् तपाईँ आफ्नो जीवनमा के चाहनुहुन्छ अँध्यारो चाहनुहुन्छ या उज्यालो चाहनुहुन्छ उज्यालो चाहनुहुन्छ भने ज्ञानको आवश्यकता छ अँध्यारो चाहनुहुन्छ भने अज्ञानता त धेरै छ बुझ्नुभयो नि यदि तपाईँ आफ्नो जीवनमा प्रकाश चाहनुहुन्छ भने तपाईँले भित्रको आँखा खोल्नुपर्छ किन किनभने जब भित्रको आँखा खुल्छ अनि देखिन्छ भित्र के छ मानिस वास्तवमा के हो र ज्ञानले यही नै गर्दछ कि भित्रको आँखा खोल्दछ।

जिम्मेवारी बुझ्नका लागि कहाँबाट सुरु हुनुपर्छ? जिम्मेवारीलाई बुझ्नका लागि तपाईँबाट सुरु हुनुपर्छ। यस संसारमा आउनु भएको छ र यो तपाईँको सौभाग्य हो। तपाईँलाई मानिसको शरीर प्राप्त भएको छ। कुरा यति मात्र हो कि तपाईँले आफ्नो जीवनमा त्यस सुख र शान्तिको अनुभव गर्नुभएको छ कि छैन। किन? यदि त्यस सुख र शान्तिको अनुभव गर्नुभएको छैन भने गर्नुहोस् गर्नुहोस् र आफ्नो जीवनलाई सफल पार्नुहोस्। यदि तपाईँ त्यस सुख र शान्तिको अनुभव गर्न चाहनुहुन्छ भने त्यस सुख र शान्तिको अनुभवको लागि म तपाईँलाई मदद गर्न सक्छु। सिर्फ मदद। एउटा भनाइ छ नि, घोडालाई पानीसम्म लिएर जान सक्नुहुन्छ तर पानी पियाउन सक्नुहुन्न। बाटो त म देखाउन सक्छु। मसँग त्यो वस्तु छ जसलाई म भन्दछु ज्ञान। ज्ञानले के गर्दछ? चार क्रियाहरू छन्, त्यो जो मेरा विचारहरू बाहिर दौडिरहेका छन् भित्रतिर लैजान्छ, ताकि म भित्र जो साई मेरो घटमा बसेका छन् उनलाई प्रकट गर्न सकु। ज्ञानले यो गर्दछ, प्रकट गर्न सक्छु। कुरा यो होइन कि तपाईँको घटमा ती साई बसेका छन् कि छैन, ती त बसेका छन्, तर यदि प्रकट गर्न सकिएन भने, उनलाई बुझ्न सकिएन भने, उनको अनुभव गर्न सकिएन भने खाली हात आउनु भएको थियो र खाली हात नै यस संसारबाट जानु पर्नेछ। यो त सबैका लागि हो। तपाईँको हृदयले तपाईँसँग एउटा प्रश्न सोधेको छ। के प्रश्न सोधेको छ? तपाईँको जीवनमा शान्ति छ कि छैन, यो सोधेको छ। यसको उत्तर तपाईँलाई थाहा छैन। कहिले यता हेर्नुहुन्छ, कहिले उता हेर्नुहुन्छ, कहिले भन्नुहुन्छ अर्को संसार पनि छ, मरेपछि स्वर्ग जान्छु त, ए नर्क पनि छ, अरू के हुन्छ, थाहा छैन नि। जसलाई थाहा छ उसले आफ्नो हात उठाएर भन्छ, हो, र त्यो शान्ति म यहाँ अनुभव गर्छु, म यहाँ अनुभव गर्छु, अहिले अनुभव गर्छु। मानिसहरूले सोध्दछन् कि ज्ञान बिना नै हामीले त्यस वस्तुलाई चिन्न सक्दैनौ, हामीले ज्ञान लिनु जरुरी छ। यसको पनि जवाफ मसँग छ। हेर्नुहोस्, पहिला यो कुरा बुझ्नुहोस्, तपाईँलाई अनुभव हुनुपर्छ। यदि तपाईँ यस कुरामा सहमत हुनुहुन्छ, तपाईँलाई आफ्नो निजी अनुभव हुनुपर्छ, कल्पनाको होइन। दुईजना व्यक्तिहरू छन्, यात्रा गरिरहेका छन्, बसमा बसेर यात्रा गरिरहेका छन्, एकले अर्कालाई चिन्दैन, यात्रा गरिरहेका छन्। दिउँसोको 12-1 बज्छ अनि दुवैलाई भोक लाग्छ। एक अर्कालाई भन्दछन्, हजुर दिउँसो भइसक्यो, खानाको समय भइसकेको छ, भोक लागेको छ, खाना खानुपर्छ। यदि विदेशी भाषा अलिअलि बोल्दछ भने लन्च खानु पर्यो, लन्चको समय भइसकेको छ। मेरो कुरा बुझ्नुहोस्, दुवैले कुरा त खानाकै गरिरहेका छन्, तर एकै खालको खाना होइन। हुनसक्छ एकजनाले समोसा खान चाहन्छ, हुनसक्छ अर्कोले टिकिया खान चाहन्छ, मेटाउनु त भोक नै छ नि। सबैजना आफूले कल्पना गरेर आफ्नो कल्पनाले भिन्न भिन्न प्रकारको चीजहरू मन पराउँछन् र आफ्ना इच्छाहरू फरक फरक राख्दछन्। मलाई यो खानु छ, मलाई त्यो खानु छ। सारा संसारमा खानाको उद्देश्य एउटै छ, चाहे नेपालगंज होस्, चाहे काठमाडौँ होस्, चाहे पोखरा होस्, चाहे विराटनगर होस्, चाहे दोलखा होस्, चाहे कैलाली होस्, सबैको उद्देश्य एउटै छ, भोकलाई मेटाउने। किनकि यदि एकदमै स्वादिष्ट खाना भए पनि, स्वाद त मिठो छ तर भोक मेटाइरहेको छैन भने खानाको फाइदा के भयो? तर कल्पनाको कारणले मानिसहरूले फरक फरक तरिकाले कल्पना गर्दछन् कस्तो खाना हुनुपर्छ। भगवानका बारेमा पनि यही हुन्छ। काम त एउटै हो, यस संसारमा म बस्छु र मेरो जीवनमा शान्ति होस्।

खाँचो पर्दछ। कहिले आमा बुवाबाट लिन्छौ, कहिले साथी भाइहरूबाट, कहिले शिक्षक शिक्षिकाहरूबाट, जोबाट लिए पनि त्यो कुराले हामीलाई एक पाइला अगाडि बढ्नलाई सहयोग पुर्याउँदछ भने त्यो कुरा सुन्न किन पछि पर्नु। झन श्री प्रेम रावल ज्यू त भन्नुहुन्छ, जीवन सफल पार यो मौका हो, फेरि पाइन्छ पाइँदैन थाहा छैन, अहिले बिउ छ। कति राम्रो कुरा छ यो, कति प्रेमको कुरा हो, सोचौं विचार गरौं। आजलाई मन्दिरालाई बिदा दिनुहोस्, फेरि भेटौंला। तपाईँको हरेक पल शुभ।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-587-915
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्
3: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्
6: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस् तालिम सञ्चालन भइरहेको छ
3: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग पोखरा 6 हल्लन चोक सम्पर्क नम्बर 98-461-96-844 98-461-96-844 र 98-151-48-975 उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स मिट्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98527 5900।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
4: समाजमा साच्चै जन एउटा सद्भाव अमन चयन साच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरीर पानी जस्तो छ।
10: मदन भण्डारीलाई साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: देखि तीन दशकदेखि बाल बालिकाको क्षेत्रमा उनीहरूको परिवारको आय आर्जनलाई सहयोग गर्ने विषयमा र पछिल्लो समयमा अर्ग्यानिक कृषि र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको संस्था चिल्ड्रेन नेपाल मलाई लाग्छ यो यहाँहरू समक्ष परिचित संस्था हो। चिल्ड्रेन नेपालले गरिरहेका गतिविधिको विषयमा छलफल गर्नेछौ। आज हामीसँग छलफलका लागि हुनुहुन्छ चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक दिल्ली प्रसाद शर्मा हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौ। सरहरूलाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, पछिल्लो समयमा अहिले चिल्ड्रेन नेपालका कामहरू गतिविधिहरू के भइरहेका छन्?
1: विशेष गरी चाहिँ आज रेडियो सफलता मार्फत यो चिल्ड्रेन नेपालले गरेका गतिविधिहरू अनुभवहरू यहाँ समक्ष र स्वतः समक्ष चाहिँ राख्ने जुन एउटा अवसर चाहिँ प्रदान गर्नुभएको छ, समग्र चाहिँ रेडियो सफलता परिवार र गृहजीलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। विशेष गरी हामीले 2052 सालमा चाहिँ बाल बालिका आफ्नो अधिकारमा रमाइरहेको समाजको जुन एउटा परिकल्पना चाहिँ लिएर हामीले चाहिँ यो संस्थालाई स्थापना गरेका थियौँ र अहिले हामी चाहिँ अहिलेसम्म आइरहँदाखेरि चाहिँ हामीले विशेष गरी बाल बालिकाको शिक्षा स्वास्थ्य र उनीहरूको सामाजिकरण सँगसँगै उनीहरूको परिवारहरूको चाहिँ आज आर्जनका गतिविधिहरू चाहिँ हामीले सञ्चालन गर्दै आइरहेका छौँ र विशेष गरी बाल बालिकाको कुराहरू गर्दा चाहिँ हामीले चाहिँ बाल बालिकाको शिक्षा त्यसपछि गएर स्वास्थ्य र सँगसँगै चाहिँ उनीहरूको चाहिँ एउटा सामाजिकरणको चाहिँ अभियानमा चाहिँ गरिराखेका छौँ र सँगसँगै हामीले बाल बालिकाको शिक्षाको मात्र कुराहरू होइन र समग्र चाहिँ परिवारको चाहिँ आर्थिक अवस्था सामाजिक अवस्थालाई त्यसलाई चाहिँ गर्नुको निम्ति चाहिँ हामीले चाहिँ परिवारसँग चाहिँ क्लोजली चाहिँ हामीले काम गरेर उनीहरूको आय आर्जनको गतिविधिहरूलाई कसरी बढाउन सक्छौँ भन्ने हिसाबले पनि परिवारहरूलाई चाहिँ आय आर्जनका गतिविधिहरूमा चाहिँ सपोर्ट गर्दै आइरहेका छौँ एउटा बाटो हो र सँगसँगै चाहिँ अहिले हामीले 400 भन्दा बढी बाल बालिकालाई विद्यालयमा चाहिँ सरकारी विद्यालयमा पढ्नको लागि जुन वातावरण सिर्जना गरिराखेका छौँ सपोर्ट गरिराखेका छौँ र त्यसरी चाहिँ सपोर्ट गर्दै जाँदाखेरि चाहिँ केही बाल बालिकाहरू चाहिँ हामीले सहयोग गर्दा गर्दै आफ्नो रुचिको कारणले अथवा अरू परिस्थितिले गर्दा चाहिँ विद्यालयबाट चाहिँ कन्टिन्यू गर्न नसक्ने अवस्थामा भइसकेपछि हामीले चाहिँ जो 14 वर्षभन्दा अलिकति माथिको चाहिँ बाल बालिकाहरू हुन्छ उनीहरूलाई चाहिँ केही न केही चाहिँ पेसा व्यवसाय सिपहरू सिकेर चाहिँ उनीहरूको आफ्नै खुट्टामा उभिने वातावरण सिर्जना गर्नुपर्छ भन्ने हिसाबले पनि त्यस्तो बाल युवाहरूलाई चाहिँ हामीले यो सिलाइ त्यसपछि गएर चाहिँ बारिस्ता ब्युटिसियन र जस्ता चाहिँ कुकिङ बेकिङ जस्ता चाहिँ सिपमूलक तालिमहरू पनि प्रदान गर्ने अभियान पनि हामीले चाहिँ सँगसँगै सुरुवात गरेका छौँ र सँगसँगै अर्को हामीले यो संस्थालाई अलिकति दिगो हामीले सञ्चालन गर्ने जुन एउटा सामाजिक काम छ सामाजिक अभियान छ त्यो अभियानलाई चाहिँ अलिकति दिगो रूपमा चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले 2054 सालमा फेरि सूर्यमुखी हस्तकला कार्यक्रम भनेर चाहिँ हामीले चाहिँ सुरुवात गऱ्यौँ र विशेष गरी यो महिलाहरूको जो अलिकति चाहिँ आर्थिक रूपले सामाजिक रूपले पछाडि पारिएका महिलाहरू जसलाई चाहिँ हामीले चाहिँ केन्द्रित गरेर चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ हस्तकलाको चाहिँ सिलाइ कटाइदेखि लिएर विभिन्न किसिमका थानिए कच्चा पदार्थमा आधारित यसलाई पनि हामीले के सोचेका छौँ भने अलिकति सस्टेनेबल चाहिँ नेचुरलहरू चाहिँ हामीले प्रयोग गरेर र वातावरणलाई चाहिँ नबिग्रिने गरी त्यस्तो खालको चाहिँ एउटा हस्तकलाका सामानहरू बनाउनुको निम्ति हाम्रो महिलाहरूलाई चाहिँ सिप तालिमहरू चाहिँ प्रदान गर्दै आइरहेका छन् र अहिले पछिल्लो चरणमा आइसकेपछि हामीले चाहिँ अलिकति यो कार्यक्रमलाई बाल बालिकाको शिक्षा स्वास्थ्य परिवारको आय आर्जनसँगको कुराहरूलाई पनि अलिकति चाहिँ यो सस्टेनेबल डेभलपमेन्टको जुन गोलहरूसँग पनि यसलाई सँगसँगै हामीले चाहिँ जोड्दै र त्यसलाई योगदान पुर्याउने गरी हामी अगाडि बढेको परिस्थिति चाहिँ छ र पछिल्लो चरणमा आइसकेपछि हामीले अघि हजुरले भनिसक्नुभएको छ हामीले अलिकति चाहिँ अहिले बाल बालिकाहरू युवाहरू र समग्र चाहिँ अहिले चाहिँ मानिसहरू चाहिँ माटो र प्रकृतिभन्दा चाहिँ टाढा रहेको चाहिँ एउटा परिस्थिति हामीले देखिराखेका छौँ र त्यो देखिसकेपछि विगत 7-8 वर्षदेखि फेरि हामीले चाहिँ अलिकति विद्यालयमा एउटा चाहिँ बालबालिकाहरूलाई चाहिँ यो जलवायु शिक्षाको कुराहरू गर्ने र चाहिँ अर्ग्यानिक कृषिको कुराहरू गर्ने र पुरा चाहिँ शिक्षाको कुराहरू मात्र होइन त्यसलाई विद्यालयभित्र चाहिँ करेसामारी स्थापना गरेर चाहिँ उनीहरू चाहिँ माटो र प्रकृतिसँग सँगै खेल्ने रमाउने खालको परिस्थिति बनाउने र त्यो गर्दाखेरि पनि पहिले धेरै जसो चाहिँ यो रासायनिक मल त्यसपछि गएर विषारी प्रयोग गरेर मानव स्वास्थ्यमा चाहिँ साह्रै चाहिँ एउटा चाहिँ समस्याहरू आइराखेको जुन परिस्थितिमा हामीले कसरी त्यो रासायनिक मल प्रयोग नगरिकन विषारी प्रयोग नगरिकन कसरी

0: खेतीबाली लगाउन सकिन्छ, कसरी तरकारी खेती गर्न सकिन्छ भन्ने हिसाबले पनि हामीले विद्यालयभित्रै चाहिँ एउटा चाहिँ यो विद्यालय बगैँचा बनाउनको निम्ति विद्यालयलाई सहयोग गर्ने, त्यसपछि गएर बालबालिकालाई चाहिँ त्यहाँ इको क्लब बाल क्लब चाहिँ को अवधारणा अनुसार चाहिँ उनीहरूलाई चाहिँ हामीले अलिकति चाहिँ उनीहरूको सहभागिताको कुराहरू त्यसपछि सिकाइको कुराहरू वातावरण सिर्जना गर्नुपर्छ भन्ने हिसाबले चाहिँ त्यो अभियान गरेका छौँ। र त्यसरी त्योसँग सँगसँगै हामीले विद्यालयभित्र विद्यालयमा मात्र होइन त्यसलाई चाहिँ परिवारसँग जोड्नुपर्छ भनेर हामीले फेरि चाहिँ परिवारहरूसँग पनि जो अलिकति जुन समुदाय अलिकति चाहिँ दलित समुदायको कुराहरू त्यो पनि पछाडि पारिएको समुदायहरू र आर्थिक रूपले सामाजिक रूपले पछि परेको समुदायहरूलाई कसरी चाहिँ हामीले चाहिँ यो अहिलेको जलवायु थानशील कृषि प्रविधिसँग चाहिँ जोड्न सकिन्छ र त्यसको बारेमा उनीहरूलाई बताउन सकिन्छ भन्ने हिसाबले पनि हामीले चाहिँ समुदाय स्तरमा चाहिँ त्यो हिसाबले काम गरेका छौँ। त्यसरी हेर्दाखेरि चाहिँ अहिले विशेष गरी चाहिँ हाम्रा रैथाने बालीहरू हामीले चाहिँ जुन परम्परागत रूपमा चाहिँ हामीले चाहिँ प्रयोग गर्दै आएको लगाउँदै आएको जुन रैथाने बालीहरू हराउँदै गएको परिस्थिति छ र पानीका मुहानहरू सुक्दै गएको अवस्था चाहिँ छ। अहिले भर्खरै यही जलवायु परिवर्तनको असरको कारणले भोटेकोसीदेखि लिएर अहिले चाहिँ गण्डकी प्रदेशकै काली गण्डकी क्षेत्रमा जुन खालको एउटा चाहिँ परिस्थिति सिर्जना भएको छ, त्यस कारणले समयमा नै चाहिँ यो खालको विषयमा चाहिँ हामीले चाहिँ घर घरबाट स्कुल स्कुलबाट चाहिँ बालबालिका युवा परिवार यो अभियान चाहिँ सञ्चालन गर्नुपर्छ र यसले समग्र बालबालिकाको जब परिवारहरू सक्षम भयो भने परिवारको आय आर्जनमा उनीहरूले चाहिँ केही खालको चाहिँ कमाइ गर्न सक्ने स्थिति भयो भने चाहिँ बालबालिकाको चाहिँ एउटा चाहिँ अवस्था चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले यो बालबालिकाको शिक्षा स्वास्थ्य परिवारको आय आर्जन त्यसपछि गएर अर्ग्यानिक कृषि र जलवायु शिक्षा लगायतको यो अभियानमा चाहिँ हामीले काम गर्दै आइराखेको चाहिँ कुराहरू छ दुर्गाजी। र अहिले तत्कालको कुराहरू गर्दा पनि हामीले भर्खरै अहिले भोटे कृषिको जुन बारीबाट चाहिँ प्रभावितहरूको निम्ति पनि हामीले चाहिँ प्रधानमन्त्री देवी प्रकोप रात कोषमा पनि हामीले चाहिँ त्यहाँ योगदान गऱ्यौँ र त्यति मात्रले हामीलाई हाम्रो मनले मानेन, किनभने त्यो प्रभावित क्षेत्रमा चाहिँ गएर एउटा सामाजिक जिम्मेवार संस्थाको हिसाबले हाम्रो आफ्नो सक्दो के गर्न सकिन्छ भन्ने हिसाबले पनि हामी चाहिँ अब नेपाल सरकारको जुन एउटा चाहिँ नीति पोलिसी अनुसार चाहिँ हामीले चाहिँ कोअर्डिनेसन गरेर स्थानीय सरकारसँग र समुदायका मान्छेहरूसँग हामीले चाहिँ यो नुवाकोटको किस्ताङ गाउँपालिका रसुवाको चाहिँ उत्तर गयाको 1, 2, 3 नम्बर वडाको जुन तलको चाहिँ सेती बगर भन्ने ठाउँमा चाहिँ उहाँले त्यहाँ आवश्यक छ भन्ने हिसाबले उद्धार गर्नुभयो, त्यहाँ पुगेर पनि फर्केर आयौँ। यही अभियानमा चाहिँ अहिले लागिरहेका
1: छ हजुर। यति लामो समय भनौँ न 3 दशकसम्मको निरन्तर यात्रा होइन अनवरत रूपमा, अनि फेरि संस्था कस्तो देखियो भने पहिल्यै पनि एकदम भड्किलो जस्तो एकदम हाइफाई पनि गरेन, एउटै रफ्तारमा चलिरहेको छ कि होइन, त्यो चाहिँ कसरी सम्भव भयो?
0: एकदम महत्त्वपूर्ण कुरा प्रश्नहरूमा दुर्गाजी, विशेष गरी हामीले सुरुवातदेखि नै यो सामाजिक अभियानको यो बालबालिका परिवारहरूको यो चाहिँ अभियान सेवाको कुराहरू गर्दा हामीले परियोजना कहाँ पाइन्छ र परियोजना पाएपछि अनि परियोजनाको बेसमा मात्र काम गर्ने हिसाबले कहिले पनि सोचेनौँ। सुरुमा चाहिँ यसको समस्या के छ, हाम्रो चाहिँ आवश्यकता कहाँ छ, हाम्रो सेवा कहाँ आवश्यकता छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ जुन एउटा चाहिँ समुदाय स्तरको निडको आधारमा हामीले ठुलो हिसाबले सोचेनौँ, सानो हिसाबले चाहिँ हामीले चाहिँ काम गर्दै गयौँ। काम गर्दै गइसकेपछि हामीले गरेको कामले मानिसको जीवन परिवर्तन भएको, उनीहरूको अनुहारमा चाहिँ एउटा चाहिँ खुसी आएको र त्यसले चाहिँ हामीलाई पनि आत्मसन्तुष्ट दिने र त्यो मात्र होइन हामी नेपाल सरकारको कार्यक्रम नीति र दिगो विकासका लक्ष्यलाई हामीले कहाँ योगदान गराउन सकिन्छ भन्ने आँखाले हेऱ्यौँ। र त्यसरी हेर्दै जाँदाखेरि चाहिँ हामीले सँगसँगै चाहिँ हाम्रो चिन्ने नेपालमा कार्यरत कर्मचारीहरू स्वयंसेवकहरू उहाँहरूलाई पनि हामीले चाहिँ सोसलवर्क भनेको के हो, कसरी काम गर्नुपर्छ भन्ने खालको चाहिँ एउटा चाहिँ सिकाइहरू छलफलहरू तालिमहरू त्यस हिसाबले चाहिँ हामीले चाहिँ हाम्रो कार्यकर्तालाई तयार गर्दै अगाडि बढ्ने बढ्दै जाँदा र हामीले गरेको काम समाजको एउटा चाहिँ परिवर्तन सामाजिक परिवर्तन हुने हिसाबले योगदान हुने हिसाबले भइसकेपछि बिस्तारै चाहिँ हामीले यसलाई चाहिँ दुईटा वेबाट हामीले हेऱ्यौँ। एउटा चाहिँ साधन स्रोतको हिसाबले हामीले के गर्यौँ भने विभिन्न किसिमका चाहिँ यो हाम्रो कामसँग हाम्रो विचारसँग उद्देश्यसँग मिल्ने राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू नेपाल सरकारसँग सहकारी गर्दै अगाडि बढ्ने हिसाबले सोच्यौँ। अर्को र त्यसरी पनि स्रोतको चाहिँ हामीले चाहिँ परिचालन गऱ्यौँ। अर्को पाटो चाहिँ हामीले स्थानीय स्रोत साधनलाई चाहिँ परिचालन गर्दै सँगसँगै चाहिँ चिनी नेपालले पनि अलिकति आफ्नै आन्तरिक स्रोतहरू को सिर्जना गर्नुपर्छ भन्ने हिसाबले पनि हामीले सूर्यमुखी हस्तकला जुन महिलाहरूको चाहिँ आजादनको निम्ति हामीले जुन एउटा कार्यक्रमहरू गऱ्यौँ सँगसँगै पछिल्लो चरणमा फेरि हामीले चाहिँ अलिकति यो वातावरण यो क्लाइमेटको कुराहरू र त्यसपछि गएर यो कृषिको कुराहरू भइसकेपछि हामीले पुरा गर्ने मात्र होइन हामीले त्यसलाई एउटा चाहिँ डेमोन्स्ट्रेट गर्ने खालले अथवा चाहिँ अभ्यास गर्ने हिसाबले र धेरै खालका युवा बालबालिकाहरू मानिसहरू आएर हेर्ने हिसाबले पनि हामीले अन्नपूर्ण गाउँपालिकाको लेवाडी स्थित वडा नम्बर एकमा चाहिँ हामीले यो चिनी नेपाल इको सेन्टर जसलाई हामीले पहिले चाहिँ फुलबारी स्रोत केन्द्र भनेर चाहिँ सुरुवात गरेका थियौँ पछि अहिले हामीले चाहिँ त्यसलाई चाहिँ इको सेन्टरको हिसाबले त्यहाँ चाहिँ हामीले चाहिँ अलिकति चाहिँ अर्ग्यानिक जुन मैले अघि कुराहरू गरेँ त्यो जलवायु उत्थानशील विधि प्रविधिको प्रयोग गरेर चाहिँ हामीले चाहिँ त्यहाँ चाहिँ कृषिहरूको अभ्यास गरेका छौँ बाख्रा पालनहरू मौरी पालनहरू कुखुरा पालनहरू र सँगसँगै चाहिँ त्यहाँ चाहिँ विभिन्न सङ्घ संस्थाहरू व्यवसाय निकायहरू चाहिँ र विद्यालयका चाहिँ भाइ बहिनीहरू विद्यार्थीहरू त्यहाँ जाने हेर्ने सिक्ने र अहिले हेर्दाखेरि चाहिँ त्यो हिसाबले पनि हामीले त्यसलाई विकास गरेका छौँ र यसरी चाहिँ हाम्रो यो हस्तकला त्यसपछि गएर चाहिँ इको सेन्टरको त्यसको परिचालनबाट पनि हाम्रो वार्षिक हाम्रो टर्नओभरको यो 30-40% चाहिँ हाम्रो आफ्नै आन्तरिक चाहिँ एउटा चाहिँ स्रोतहरू जुटाउने र हामी तालिमहरू सञ्चालन गर्न जाँदाखेरि पनि चाहिँ हामीले लामो समय जुन हाम्रो अनुभव छ हामीले पिस एजुकेसन को चाहिँ ट्रेनिङ म्यानुअलहरू तयार गरौँ साइको सोसल काउन्सिलिङको ट्रेनिङ म्यानुअल तयार गरौँ र हामीले चाहिँ राष्ट्रिय रूपमा पनि हामीले चाहिँ तालिम कार्यशालाहरू सञ्चालन गर्दै जाँदाखेरि पनि केही खालको चाहिँ शुल्क जुन चाहिँ हामीले चाहिँ प्राप्त लिन्छौँ त्यो शुल्क पनि संस्थाको चाहिँ स्रोतको रूपमा चाहिँ हामीले राखेर यसरी भिन्न किसिमका चाहिँ सङ्घ संस्थाहरू स्थानीय स्रोतहरू राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग हातेमालो गर्दै यो अभियानलाई अगाडि लैजाने हिसाबले हामीले काम गर्दा चाहिँ अलिकति यसलाई एउटा परियोजना बेचमा मात्र 3-1 वर्ष परियोजनाको हिसाबले काम गर्नुभन्दा पनि एउटा अभियानको रूपमा सञ्चालन गर्नुपर्छ भन्ने हिसाबले हामीले काम गर्दै अगाडि जाँदा चाहिँ यो सम्भव भएको हो जस्तो हामीलाई मलाई लाग्छ।
1: हजुर हजुर हजुर पक्कै पनि त्यो निरन्तर त्यसैसँग सम्बन्धित भएर होइन दत्तचित्त भएर यसको भोलि दिगोपनका कुराहरू सोच्दै अगाडि गएको हुनाले चाहिँ यो एउटा 3 दशक पार गर्न सफल भयो। यी 3 दशकको अवधिमा त हामीले हजारौं बालबालिकाहरूलाई चाहिँ होइन विभिन्न ठाउँमा पुर्यायौं होला उनीहरूको सुरक्षा जीवन सफल बनायौं होला कति जति बालबालिकाहरूलाई हामीले त्यो खालको आश्रय दिएर उहाँहरूलाई चाहिँ सहज जीवन बनाएका छौँ।
0: एकदमै महत्वपूर्ण चाहिँ विषय र यो यसको इम्प्याक्टको कुराहरू चाहिँ जुन ह्यान्डल राख्नु भएको छ र मलाई अहिले सम्झना छ जति बेला हामीले चाहिँ यो 52 सालमा चाहिँ हामीले चाहिँ दर्ता गऱ्यौँ त्यसपछि गएर 54 चाहिँ हामी अलिकति चाहिँ समुदाय स्तरमै केन्द्रद्वारा चाहिँ हामीले बालबालिका परिवारसँग काम गर्दै आउँदाखेरि चाहिँ परिकल्पना त हामी त्यो बेलै गरेका थियौँ बालबालिका आफ्नो अधिकारमा रमाइरहेको समृद्ध समाजको स्थापना गर्ने अभियानमा चाहिँ हाम्रो योगदान हुनुपर्छ भन्ने हिसाबले त्यो हिसाबले नै अगाडि बढिराखेका छ। यो अलिकति दीर्घकालीन चाहिँ सोचको कुराहरू हो र त्यति बेला हामीले चाहिँ 7 जना परिवारका 12 जना बालबालिकाबाट संरक्षण गर्ने अभियानबाट चाहिँ हामीले थालनी गरेका थियौँ र त्यसरी थालनी गर्दै आउँदाखेरि चाहिँ अहिले बसे नि मैले अहिले भर्खरै चाहिँ गत वर्ष आर्थिक वर्षको चाहिँ प्रतिवेदनहरू अपडेट गरेका थिएँ। अहिले हामीले चाहिँ वार्षिक रूपमा चाहिँ 10,000 जना मानिसहरूलाई चाहिँ हामीले चाहिँ प्रत्यक्ष चाहिँ सेवा गरेका छौँ। यो चाहिँ मैले मसँग धादै छ। त्यसै गर्दा 1,227 चाहिँ बालबालिकाहरू चाहिँ युवाहरू 190 महिलाहरू चाहिँ 809 घर परिवारको सङ्ख्या 1522 यसरी हेर्दा विद्यालयको व्यवस्थापन समिति शिक्षकहरू र समुदायको चाहिँ कृषकहरूसँग काम गर्दै यसलाई चाहिँ हामीले वर्षेनी चाहिँ 10,000 जनालाई प्रत्यक्ष रूपमा चाहिँ हामीले उहाँहरूलाई शिक्षा स्वास्थ्य त्यसपछि एउटा आय आर्जन त्यसपछि कृषि यो लगायतका चाहिँ जुन अघि मैले कुराहरू गरेँ र हस्तकलाको सिप यसरी चाहिँ हामीले चाहिँ सेवा प्रदान गर्दै आएका छौँ र अप्रत्यक्ष चाहिँ सहयोग हेर्ने हो भने वर्षे नै हाम्रो चाहिँ 18,000+ चाहिँ हाम्रो चाहिँ त्यस्तो चाहिँ अप्रत्यक्ष सेवा दिएको कुराहरू आउँछ र यसको इम्प्याक्टको कुराहरू गरेर त लाखौँ हामीले भनेको छ त्यही लाखौँ मान्छेहरूको उसमा चाहिँ यसको इम्प्याक्ट परेको चाहिँ देखिन्छ र अब 30 वर्षसम्म आउँदाखेरि अहिले मलाई चाहिँ मलाई गौरव पनि लाग्छ र आत्मसन्तुष्टि पनि लाग्छ किनभने हामीले सहयोग गरेका बालबालिकाहरू हिजो चाहिँ संरक्षण कसरी गर्ने हो सडकमा अथवा चाहिँ एकदम चाहिँ अब अप्ठ्यारो परिस्थितिमा चाहिँ उनीहरू रहेको अवस्थामा चाहिँ हामीले उनीहरूलाई विद्यालयसम्म पुर्यायौँ र अहिले चाहिँ ती अनुहारहरू ती चाहिँ विद्यालयहरू विद्यालयका शिक्षक हरू म सँगै रहन्छु. जति बेला हामी भर्ना गर्न लिएर जाँदाखेरि चाहिँ यो यो के अरे विद्यार्थी यो अथवा यो बालक यो बालिकाले पढ्दैन होला स्कुलमा चाहिँ वातावरण बिगार्छ होला भन्ने खालको सोच थियो. तर अहिले हामीले सहयोग गरेका बालबालिकाहरू अहिले कोही चाहिँ एकदम राम्रो आफ्नो चाहिँ पेसा व्यवसायमा चाहिँ उत्कृष्ट चाहिँ सेवा दिन सक्ने गरी चाहिँ एउटा चाहिँ कानुनी हिसाबले चाहिँ लयर्सहरू पुग्नु भएको छ. कोही चाहिँ ब्याङ्कमा चाहिँ ब्याङ्कमा निर्देशकसम्म चाहिँ पुग्नु भएको छ. कोही चाहिँ टिचरको शिक्षकको हिसाबले चाहिँ उहाँले चाहिँ राम्रो एउटा चाहिँ शिक्षक भएर चाहिँ विद्यालयमा चाहिँ पढाइरहनु भएको छ. हामीले सहयोग गरेका चाहिँ भाइ बहिनीहरू अहिले चाहिँ यो अस्पतालहरूमा चाहिँ नर्सहरू सिनियर नर्स भएर चाहिँ उहाँले सेवा गरिराख्नु भएको छ. र धेरै जसोले चाहिँ पेसा व्यवसायहरू सुरुवात गरिराख्नु भएको छ. यसै र अहिले चाहिँ हाम्रो बाल समूहमा हाम्रो सुरुवातमा बाल समूहमा संलग्न हुँदै फेरि चाहिँ उहाँ चाहिँ अहिले आफूलाई चाहिँ के अरे इन्जिनियरिङ सेक्टरमा चाहिँ उसले अध्ययन सकेर अहिले व्यवसाय सुरुवात गर्नुभएको छ. र बाल समूहमा चाहिँ बाल समूहको अभियानमा चाहिँ संलग्न भएको चाहिँ हाम्रो जयेन्द्र भट्टराई जो अहिले संस्थाको महासचिव हुनुहुन्छ. र स्कुल पढ्ने अभियानमा बाल समूहदेखि लिएर स्कुल पढ्ने अभियानमा चाहिँ चिली नेपालसँग जोडिएको चाहिँ हाम्रो कृष्ण प्रसाद खरालजी हुनुहुन्छ. अहिले नेपाल राष्ट्र ब्याङ्कको चाहिँ निर्देशकको रूपमा चाहिँ उहाँ हुनुहुन्छ. र मलाई गौरव लाग्छ उहाँ चिली नेपालको चाहिँ सचिवको रूपमा हुनुहुन्छ. अब यसरी हिजो बाल समूहमा हाम्रो चाहिँ यो हामीसँग चाहिँ सँगै जोडिएको चाहिँ भाइ बहिनीहरू अहिले र सँगसँगै चिली नेपाललाई नै योगदान गर्दै अगाडि बढेको परिस्थिति चाहिँ छ भने केही भाइ बहिनीहरू चिली नेपालको कर्मचारीको रूपमा पनि हामीसँग सँगै काम गर्ने एउटा परिस्थिति भएको छ. यो एउटा चाहिँ आत्मसन्तुष्टि गर्ने अथवा चाहिँ सेवा गरिरहेका हिजो चाहिँ सेवामा संलग्न भएका भाइ बहिनीहरू अहिले चिली नेपालसँग सँगै जोडिएर चाहिँ यो अभियानमा चाहिँ सामरिक सेवा गर्ने काममा र सँगसँगै उहाँहरूले चाहिँ यो समाजमा विभिन्न सेक्टरमा रहेर चाहिँ जुन खालको एउटा सेवा गर्न सक्ने उहाँको जुन क्षमताहरू विकास गर्नुभएको छ त्यसले गर्दा चाहिँ धेरै गर्व लाग्छ. यो यस्तो संख्याहरू चाहिँ थुप्रो संख्याहरू चाहिँ चाहिँ अहिले चाहिँ यो 30 वर्षको बिचमा चाहिँ
1: हजुर हजुर पक्कै पनि यसरी जस्तै धेरै ठाउँमा चाहिँ के देखिन्छ भने बालबालिकालाई मात्रै आश्रय दिने होइन त्यो खालको देखिन्छ. तर यहाँ त परिवारलाई पनि सिप सिकाउँदै उनीहरूको आय आर्जनमा त्यो बालबालिका त्यहाँसम्म आउने अवस्थालाई मध्यनजर गर्दै होला नि त होइन परिवारलाई पनि जीविकोपार्जनलाई सहयोग गर्नुभएको. त्यो हेर्दाखेरि अघि हजुरले मनोसामाजिक परामर्शका कुरा पनि ल्याउनुभयो. त्यो सँगसँगै सामाजिक परिवेशको कुरा ल्याउँदाखेरि कस्तो अवस्थाबाट आइपुग्दा रहेछन् बालबालिकाहरू त्यहाँसम्म.
0: अब अहिले चाहिँ विशेष गरी पारिवारिक चाहिँ पृष्ठभूमिको कुराहरू गर्दाखेरि चाहिँ मलाई मेरो अनुभवले के भन्छ भने माथि हामी सराङकोटबाट चाहिँ पोखरा हेऱ्यौँ भने पोखरा चाहिँ अति सुन्दर प्रकृतिले पनि सुन्दरता दिएको छ र यहाँभित्र के समस्या होला र जस्तो चाहिँ देखिन्छ. तर यहाँभित्र जुन हामीले चाहिँ यहाँको चाहिँ भित्र छेऱ्यौँ समुदायमा छेऱ्यौँ भने अझै पनि कतिपय परिवारका बालबालिकाहरू बिहान बेलुकी चाहिँ बिहान खाना नखाइकन विद्यालय गएको चाहिँ प्रत्यक्ष चाहिँ मैले देखेको छु परिवारदेखि हेर्दाखेरि. किनभने बुवा र आमा बिहान चाहिँ उहाँ चाहिँ काममा जानुहुन्छ. चेतनाको कमी आर्थिक सामाजिक परिस्थितिले गर्दा चाहिँ उहाँहरूले चाहिँ कमाएको दुःख गरेर कमाएको अथवा ज्यादा ज्यामी गरेर कमाएको चाहिँ जुन पैसा चाहिँ दैनिक ज्याला छ त्यो पनि घरसम्म चाहिँ बेलुका नआएको बिक्रीमा चाहिँ त्यो सकेर आउने परिस्थिति चाहिँ छ. त्यसमा काम गर्नुपर्ने स्थिति चाहिँ त्यस्तो ब्याकग्राउन्डबाट आइराखेको छ. र अहिले बाल विभागको कुराहरू गर्ने हो भने पनि अहिले चाहिँ हिंसा दुर्व्यवहार अब यो अब जात जाति होइन त्यसपछि गएर चाहिँ धनी गरिब यो अपाङ्गता यो धेरै हिसाबले चाहिँ अहिले पनि त्यो विभेदको कुराहरू चाहिँ छ र धेरैजसो बालबालिकाहरू हिंसा दुर्व्यवहार जति शिकार भइराखेका छन्. र अब अहिले हेर्दाखेरि चाहिँ नेपालको तथ्याङ्क हेर्नुभयो भने पनि अहिले 35% बढी चाहिँ बाल विवाह भएको चाहिँ तथ्याङ्कहरू देखिन्छ. र गण्डकी प्रदेशको हेर्ने हो भने 30 हाराहारीमा चाहिँ देखिन्छ. होइन त्यसरी हेर्दाखेरि चाहिँ आर्थिक सामाजिक मेन मुख्य कुरा चाहिँ आर्थिक र सामाजिक स्थितिले चाहिँ पछाडि पारिसकिसकेपछि त्यहाँभित्र हुने चाहिँ हेला दुर्व्यवहार कुराहरु नै धेरै खालको बढी देखिन्छ र उनीहरुको चाहिँ दैनिक चाहिँ एउटा चाहिँ खानपिनको कुराहरु अथवा चाहिँ उनीहरुको पढाइ शिक्षा अरु चाहिँ आजको कुराहरु त अलिक परको कुराहरु हुँदो रहेछ त्यसले उनीहरुले चाहिँ बिहान र बेलुका कसरी चाहिँ हातमुख जोड्ने भन्ने समस्यामा चाहिँ परिवारहरु हुने हुनाले नि आज चाहिँ बालबालिकाहरु सडकमा यहाँ स्थिति चाहिँ छ विद्यालय गइसकेपछि उनीहरु छ दिनमा तीन चार दिन स्कूल जाने त्यसपछि गएर चाहिँ बाँकी दिन सडकतिर आउने कहिलेकाहीँ बिहान स्कूल जाने त्यसपछि एक दुई बजे नै त्यहाँबाट स्कूलबाट चाहिँ हिँडेर चाहिँ सडकतिर आउने अथवा काममा जाने घरेलु शर्मको कुराहरू चाहिँ त्यतिकै चाहिँ छ तर चाहिँ यो अलिक कानुनले सबै खालको कुराहरू गर्न नपाइने भन्ने खालको कुराहरू चाहिँ छ है त्यसरी हेर्दाखेरि चाहिँ मैले नेपाल सरकारले तयार गरेका नियम कानुन परिधि त्यसले चाहिँ सबै कुराहरू राम्रो देखिन्छ तर त्यो व्यवहारिक कानुनको कुराहरू हेर्ने हो भने अझै पनि खेला दुर्व्यवहार बाल विवाह होइन यो चाहिँ यो परिस्थिति देखिन्छ र अब अलिकति चाहिँ यहाँले जुन परामर्शको कुराहरू गर्नुभएको छ अब अहिले धेरै जसो यही खेला दुर्व्यवहार होइन यो चाहिँ विभेद जुन खालको कुराहरू चाहिँ छ यसले गर्दा चाहिँ उनीहरूको मन र मस्तिष्कमा चाहिँ चोट पुग्ने त्यसले गर्दा चाहिँ उनीहरूले चाहिँ आफूले गर्न खोजेको कुराहरू गर्न नसक्ने डराउने होइन त्यो खालको परिस्थिति चाहिँ सिर्जना हुने हुनाले भौतिक सामग्रीले मात्र यो समस्या समाधान हुँदैन भन्ने खालको अनुभवको आधारमा हामीले चाहिँ यसलाई साइको त्यस्तो एउटा सामाजिक समस्याहरूलाई समाधान गर्नको निम्ति भौतिक सामग्रीको सँगसँगै यसलाई सामाजिक सहयोग पनि जरुरी छ र त्यसमा चाहिँ साइको सोसल काउन्सिलिङ चाहिँ एउटा राम्रो टुल्स हुन सक्छ भन्ने हिसाबले चाहिँ हामीले ट्रेनिङ म्यानुअलहरू त्यो बेला चाहिँ हामीले चाहिँ युनिसेफसँग चाहिँ सहकारी गरेर चाहिँ हामीले चाहिँ त्यो म्यानुअल बनाउने क्रममा चाहिँ हामी सँगै जोड्यौँ र त्यसलाई अहिले हामीले हाम्रा कर्मचारीहरूले फ्यामिली काउन्सिलिङको हिसाबले त्यसपछि गएर यो बालबालिकासँग चाहिँ काउन्सिलिङको हिसाबले होइन त्यो खालको चाहिँ एउटा परामर्श सेवा चाहिँ हामीले नियमित दिएका छौँ जसले सामाजिक रूपमा चाहिँ उत्पन्न भएका समस्याहरू समाधान गर्नको निम्ति चाहिँ धेरै चाहिँ महत्त्वपूर्ण भूमिका खेल्छ र अहिले पनि भोटेपछिको बारीको कुराहरू गर्दाखेरि चाहिँ अहिले पनि धेरैजना मैले अस्ति पनि त्यहाँ हेरेँ अहिले पनि चाहिँ त्यो सामग्री सपोर्टको हिसाबको सँगसँगै उहाँहरू धेरै जसो चाहिँ तनावमा अहिले नै बेलुका सुत्दाखेरि चाहिँ बाढी आयो आयो लग्यो लग्यो भन्ने त्यो खालको चाहिँ एउटा होइन त्यो चाहिँ घटनाको चाहिँ सम्झना उनीहरूलाई आइरहने भएको हुनाले त्यहीँबाट चाहिँ उनीहरूलाई माथि नउठाएसम्म र उनीहरूको अरू विकासको कुराहरू चाहिँ सम्भव नहुने हुनाले त्यो चाहिँ जरुरी छ र त्यसो भएको हुनाले अहिले धेरै राज्यले पनि र धेरै सङ्घ संस्थाहरूले पनि त्यहाँ साइको सोसल काउन्सिलको कुराहरू त्यहाँ चाहिँ प्रदान गर्नुपर्छ भनेर लागिराख्नु भएको छ त्यो चाहिँ त्यहाँ मात्र होइन यो चाहिँ हरेक ठाउँमा चाहिँ जरुरी छ र पोखराकै कुराहरू गर्दा पनि र यो बाढी पहिरोको यो चाहिँ कुराहरू चाहिँ अझ चाहिँ बढ्ने चाहिँ देखिन्छ त्यस हुनाले साइको सोसल काउन्सिलिङ चाहिँ एउटा वान अफ द होइन एकदम इम्पोर्टेन्ट महत्त्वपूर्ण चाहिँ एउटा चाहिँ समस्या सामाजिक समस्या समाधान गर्ने महत्त्वपूर्ण चाहिँ टुल्स हो यसलाई चाहिँ सँगसँगै लिएर जानुपर्छ भन्ने लाग्छ
1: हजुर पक्कै पनि यो भूकम्प कोविड र अहिले जुन भोटेको स्थितिमा बाढी आयो होइन त्यो सँगसँगै अहिले गण्डकी प्रदेशको जुन काली गण्डकीमा पनि त्यहाँ मानवीय क्षति धेरै नभए भौतिक संरचना एकदमै धेरै क्षति भएको छ यसको असर चाहिँ जतिसुकै जे घटनामा पनि महिला तथा बालबालिकामै पर्छ त्यस्तो केस त यो हुने यस्तो भएपछि चाहिँ बालबालिकाहरू अथवा महिलाहरू यसरी नै संस्थामा आश्रय लिनपर्ने अवस्थाको संख्यात्मक रूपमा बढ्छ
0: अब त्यसरी हेर्दाखेरि चाहिँ मैले हिजो यो हामी जुन भोटेकोसीबाट प्रभावित क्षेत्रमा जाँदाखेरि र अहिलेको तथ्याङ्क हेर्दाखेरि पनि चाहिँ कस्तो देखिन्छ भने विशेष गरी यस्तो खालको चाहिँ कोभिड होस् अथवा चाहिँ यो चाहिँ के अरे भूकम्प होस् अथवा चाहिँ यो खालको चाहिँ जुन बाढी पहिरोको यो चपेटाहरू जुन एउटा चाहिँ यो चाहिँ डिजास्टरहरूको परिस्थितिमा सबैभन्दा बढी चाहिँ समस्यामा पर्ने भनेको चाहिँ बालबालिका त्यसपछि आएर महिला त्यसपछि आएर अपाङ्गत चाहिँ अपाङ्गताको भएका सँगसँगै ज्येष्ठ नागरिकहरूले बढी चाहिँ प्रभावित भएको चाहिँ हामीले चाहिँ देखेका छौँ र त्यो कुराहरू सुनेका नै छौँ र अस्ति यो भोटेपछिको त्यो एरियामा जाँदाखेरि पनि त्यहाँ थुप्रो महिलाहरू र अनि युवतीहरू होइन अनि बालबालिकाहरू चाहिँ अब त्यहाँ त्यो जुन होल्डिङ सेन्टरहरूमा बस्ने त्यसपछि आएर व्यवस्थित किसिमको बसाइ नहुने त्यसो हुनाले त्यहाँ बाल विवाहहरू हुन सक्ने त्यसपछि एउटा शोषणहरू दुर्व्यवहारहरू हुन सक्ने होइन त्यसपछि गएर चाहिँ अब त्यो खालको परिस्थिति चाहिँ त्यहाँ देखेका थियौँ र अहिले चाहिँ राज्यले र विभिन्न सङ्घ संस्थाले पनि त्यो इस्युमा चाहिँ काम गर्नुपर्छ है यो चाहिँ प्रोटेक्सन बेसी महत्त्वपूर्ण हो भन्ने हिसाबले पनि यो कुराहरू आएको छ सायद अहिलेको राष्ट्रिय बाल दिवसको सन्दर्भमा पनि के अरे यो नारा अति सान्दर्भिक लाग्छ मलाई अति यो बालपनको रक्षा भविष्यको सुरक्षा भन्ने जुन खालको चाहिँ नारा आयो त्यो नारा पनि सायद यही चाहिँ अहिलेको परिस्थितिलाई हेरेर चाहिँ यो नारा सान्दर्भिक आयो जस्तो लाग्छ मलाई र सँगसँगै यता अब हामी यो गण्डकी प्रदेशको जुन हिजो काली गण्डकीको उसबाट चाहिँ जुन खालको चाहिँ पर्वत बागलुङको जुन कुराहरू देखिया छ त्यहाँ पनि त्यो खालको परिस्थिति चाहिँ देखिन्छ र अहिले पनि मैले हिजो तथ्याङ्क चाहिँ हेरिराखेका थिएँ अब अहिले युनिसेफले चाहिँ 84,000 प्लस चाहिँ बालबालिकाहरू चाहिँ यो भोटेपछिको बाढीबाट प्रभावित भएको छ भन्ने खालको कुराहरू आएको छ त्यसमध्ये चाहिँ 32,000 प्लस चाहिँ त बालबालिका नै छन् भन्ने खालको कुराहरू आएको छ भने यता 1743 त अब होल्डिङ सेन्टरमा अहिले पनि चाहिँ होल्डिङ सेन्टरमा रहेको भन्ने खालको कुराहरू थियो केही दिन अगाडि अहिले पछिल्लो चरणमा त्यो सङ्ख्याहरू घटिया छ किनभने राज्यले विभिन्न सङ्घ संस्थाले त्यसलाई चाहिँ व्यवस्थित गर्दै आएको स्थिति छ र अलिकति यो बुवा आमाहरू परिवारहरू गुमाएका बालबालिकालाई अहिले अलिकति चाहिँ राज्यले चाहिँ त्यसलाई राख्ने व्यवस्था पनि गरिसकेको छ काठमाडौँमा यो हिसाबले हेर्दाखेरि चाहिँ अब अलिकति बालबालिका त्यसपछि गएर चाहिँ महिला बालिकाहरू महिलाहरू होइन ज्येष्ठ नागरिकहरू यस्तो अवस्थामा चाहिँ बढी नै चाहिँ प्रभावित हुने र बढी जोखिममा हुने त्यसमा हामी सबैले राज्यले पनि र हामी सामाजिक सङ्घ संस्थाले पनि त्यो सेक्टरमा चाहिँ बढी चाहिँ ध्यान दिनु पर्यो भन्ने खालको कुराहरू चाहिँ लाग्छ र अहिले बाढी प्रभावितहरूलाई सहयोग गर्ने क्रममा पनि अलिकति चाहिँ यो खाद्यान्नको कुराहरूमा मात्र मान्छेको धेरैको ध्यान गइराखेको जस्तो देखिन्छ तर त्योभन्दा महत्त्वपूर्ण चाहिँ महिलाहरूको होइन महिलाहरूको चाहिँ इन्सुरेसनको कुराहरू इन्सुरेसन प्याडहरूको कुराहरू त्यसपछि गएर सेनिटरी आइटमको कुराहरू यो यसले चाहिँ उहाँहरूलाई चाहिँ एउटा त आवश्यकताको कुराहरू भयो सँगसँगै चाहिँ त्यो टाइममा नहुने स्थितिले गर्दा चाहिँ उहाँको चाहिँ मानसिक रूपमा पनि अरू खालको कुराहरू हुने त्यो हिसाबले पनि चाहिँ हामीले सहयोग कहाँ कसरी गर्ने भन्ने खालको कुराहरू पनि हामीले चाहिँ अफिसमा कार्यालयमा टेबलमा बसेर होइन कि फिल्डको निडको आधारमा चाहिँ हामीले चाहिँ त्यो कुराहरू गर्नुपर्दो रहेछ भन्ने खालको सिकाइ पनि मलाई अस्ति भयो म हामी जाँदाखेरि पनि त्यहाँको गाउँपालिकासँग चाहिँ क्लोजली कोअर्डिनेसन गरेर के सामानहरू आवश्यक छ भन्ने हिसाबले चाहिँ सूचीहरू बनाएरै हामीले जाँदाखेरि चाहिँ अलिकति चाहिँ व्यावहारिक भयो भन्ने मलाई लाग्छ र विशेष गरी हामीले सहयोग गर्ने क्रममा चाहिँ सबैभन्दा पहिला चिल्ड्रेन फर्स्ट होइन अथवा चाहिँ सिनियर सिटिजन अथवा महिलाहरू यो आँखाले चाहिँ हामीले चाहिँ सहयोगको कुराहरू चाहिँ बढाउनुपर्छ र यो चाहिँ हिसाबले अगाडि बढ्नुपर्छ भन्ने पनि लाग्छ
1: अहिले भनौँ न तपाईँहरूले जुन बालबालिका महिलाको स्थिति विकास होइन परिवारको आय आर्जनमा काम गरिरहँदाखेरि फेरि केही वर्ष अगाडिदेखि अर्ग्यानिक कृषि र जलवायुमा काम गरिराख्नु भएको छ यो यसरी सँगसँगै यी विषयलाई लाँदाखेरि के लागिरहेको छ कहिले कहीँ काम गर्दाखेरि सबै कहीँ न कहीँ जोडिए जस्तो लाग्छ कि है इन्टरकनेक्सन जस्तो लाग्छ नि त त्यो अनुभव गर्नुभएको छ कि अलिकति फरक खालको कस्तो अनुभव
0: गरिराख्नु 30 वर्षमा हामी यसरी काम गर्दै आउँदाखेरि चाहिँ हामी के कुरामा प्रश्न छौँ भने यो जति पनि हामीले काम गरिराखेका छौँ यसको केन्द्रमा बालबालिकै हुन् भन्ने लाग्छ किनभने बालबालिकाको समग्र विकासको निम्ति बालबालिका एक्लै होइन बालबालिकासँग चाहिँ सम्बन्धित सरकारवालाहरू सबैलाई चाहिँ परिचालन गरेर सबैको चाहिँ एउटा साथ सहयोगले मात्र चाहिँ उनीहरूको चाहिँ विकास सम्भव छ भन्ने हिसाबले हामीले चाहिँ बालबालिकाको शिक्षा एउटा पाटो भयो सँगसँगै उनको परिवार चाहिँ बलियो नभएसम्म परिवारको क्षमता चाहिँ विकास नभएसम्म उनीहरूको आय आर्जन चाहिँ अलिकति गर्ने परिस्थिति नभएसम्म किनभने हामीले गर्ने सहयोग हामीले गर्ने सहयोग चाहिँ 1 वर्ष होला 2 वर्ष होला 3 वर्ष होला तर अन्तिम ऊ चाहिँ पुनर्स्थापना हुने बस्ने भन्ने खालको कुराहरू चाहिँ के भने घर नै हो त्यस कारण त्यो घरलाई पनि राम्रो बलियो बनाउनुको निम्ति फेरि त्यहाँको विद्यालय त्यस के अरे बालबालिकालाई चाहिँ व्यवस्थित शिक्षणसँग शिक्षा त्यसपछि एउटा अरू खालको चाहिँ विकासको निम्ति पनि अर्को महत्त्वपूर्ण घर भनेको चाहिँ विद्यालय हो त्यसो हुनाले विद्यालयभित्रको वातावरण विद्यालय शिक्षकहरूको चाहिँ बालबालिका पढाउने चाहिँ तौर तरिकाको कुराहरू यो सबै चाइल्ड फ्रेन्डली हुने परिस्थिति बनाएनौँ भने हामीले घरमा मात्र काम गरेर हुँदैन त्यस कारण हामीले होलिस्टिक एप्रोचको आधारमा चाहिँ हामीले यो सेवालाई अगाडि बढाउनुपर्छ भन्ने हिसाबले हामीले चाहिँ बालबालिकालाई केन्द्रमा राखेर बालबालिका उसँग जोडिने चाहिँ विद्यालय शिक्षक त्यसपछि गएर घर परिवार त्यसपछि सँगै चाहिँ नागरिक समाज र सरकारसँग त हामी मिलेर कामै गर्नु पर्यो। त्यसो हुनाले र अनि सँगसँगै फेरि शिक्षाको कुराले मात्र चाहिँ मान्छेलाई जीवन चाहिँदिन्छ भन्ने छैन, किनभने कतिपय रुचि र कतिपय परिस्थितिले चाहिँ उनीहरू त्यहाँबाट बाहिर आइसकेपछि कम्तीमा चाहिँ उनीहरू केही कमाइ गर्ने परिस्थिति सिर्जना गर्नुपर्छ भन्ने हिसाबले फेरि हामीले चाहिँ यो सिपमूलक तालिमको कुराहरू गरौँ, महिलाहरूलाई आज आर्जनको कुराहरू गरौँ। अहिले पनि हामीले तनहुँको म्याग्दे गाउँपालिकामा काम गर्दाखेरि चाहिँ यो जलवायु उत्थानशील कृषिको कुराहरू गरौँ, तर कतिपय परिवारसँग चाहिँ जग्गा जमिनै नभएकोलाई हामीले चाहिँ अर्को विकल्पहरू हेर्नुपर्छ भनेर हामीले के हेर्यौँ भने केही न केही चाहिँ हामी गमनामा भए पनि आफूले खाने खुर्सानी तरकारीहरू ठुलो हिसाबले सोच्नुपर्छ भन्ने छैन, त्यो हिसाबले पनि गरौँ। त्यो पनि गर्न नसक्नेलाई चाहिँ हामीले के गर्यौँ भने फेरि महिला उद्यमी समूह बनाएर हामीले चाहिँ उनीहरूलाई सिप प्रदान गर्नुपर्छ भनेर चाहिँ त्यो सिप पनि हामीले चाहिँ भुत्लाबाट त्यहीको चाहिँ होइन थाली कच्चा पदार्थ भुत्लाबाट चाहिँ प्रयोग गरेर भुत्ला प्रयोग गरेर चाहिँ हामीले ब्याजहरू बनाउने बुकेहरू बनाउने अहिले बजारमा गएर प्लास्टिकको बुकी ल्याउनुपर्छ भन्ने छैन। त्यस्तो भएको हुनाले त्यो त भोलि प्रयोग हुन्छ, प्रयोग भइसकेपछि फेरि प्रयोग गर्न नसक्ने भयो भने चाहिँ मल हुन्छ। त्यसो हुनाले यो हिसाबले पनि हामीले चाहिँ महिलाहरूलाई चाहिँ त्यो खालको सिपको तालिमको कुराहरू गरौँ। अब महिलालाई सिपको तालिम दिइसकिसकेपछि त्यहाँ आजादनको कुराहरू बढ्छ, आजादनको कुराहरू हुँदा बित्तिकै चाहिँ उनीहरूको चाहिँ क्षमता बढ्छ, त्यसपछि उनीहरू सँगसँगै उनीहरूको परिवारका बालबालिकालाई पनि चाहिँ त्यसलाई सपोर्ट हुन्छ। त्यसो हुनाले भोलि फेरि हामी चाहिँ बालबालिकालाई केन्द्रमा राखेर त्यसपछि गएर चाहिँ हामीले त्यसको सम्बन्धित चाहिँ अरू निकायहरू होइन अरू चाहिँ पक्षहरूलाई चाहिँ जोडेर चाहिँ समग्र चाहिँ उनीहरूको चाहिँ विकासमा काम गर्नुपर्छ भन्ने हिसाबले नै लाग्छ। र अब हामीले त्योभन्दा बाहिरको सेक्टरमा चाहिँ चाहिँ अब हामी गयो जस्तो लाग्दैन। अब यो डिजास्टरको कुराहरू यी त पर्सकटिङ इस्यु हुन् किनभने जटिललाई नै हुन्छ, किन त्यसो भएको हुनाले डिजास्टर त्यसपछि गएर यो अरू जलवायुको कुराहरू अघि हामीले कुरा गर्नुभयो कृषि र जलवायु, किनभने यो अहिलेको जल्दोबल्दो समस्या हो। यसले चाहिँ बालबालिकाको शिक्षामा नै असर गरिरहेको छ, परिवारको आजहरूमा नै असर गरिरहेको छ, प्रकृतिमा असर गरिरहेको छ, मानव स्वास्थ्यमा असर गरिरहेको छ। त्यसो हुनाले यी सबै चाहिँ महत्त्वपूर्ण विषय नै हुन् जस्तो लाग्छ।
1: हजुर, अहिलेको अवस्थामा जस्तै भनौँ न हाम्रो देशलाई हेर्ने हो भने चाहिँ पोलिटिकल इस्टाब्लिस छैन होइन, अब के हुने हो भने जस्तो पनि लाग्छ। अब केही चेन्ज एकदम राम्रो चेन्ज हुन्छ कि जस्तो पनि लाग्छ। तर दात्री निकायहरू भनौँ सहयोगी संस्थाहरू एकदम दीर्घकालीन योजना सहित आइरहेका हुन्छन्। यो अवस्थामा चाहिँ यसरी सहयोगमा दात्री निकायसँग सहकार्य गरेर चल्ने खालका संस्थाहरूलाई चाहिँ कतिको सहज असहज कस्तो भनिरहेको छ?
0: अब अहिले चाहिँ मैले मेरो अनुभवमा कस्तो लाग्छ भने अब दात्री संस्थाहरू एउटा चाहिँ विश्व आर्थिक मन्दीको कुराहरू पनि बढ्दै गएको छ, त्यसले गर्दा पनि दात्री संस्थाहरूले को फन्ड रेजिङ गर्ने चाहिँ परिस्थिति चाहिँ हाम्रो चाहिँ अलिकति गाह्रो अप्ठ्यारो अवस्था छौँ भन्ने खालको कुराहरू गरिरहनुहुन्छ हामीसँग जोडिएको चाहिँ दात्री निकायहरूले। त्यो एउटा चाहिँ अब एउटा पाटो रह्यो। अब अर्को पाटो भनेको चाहिँ यो हाम्रो चाहिँ यो सरकारको होइन यो डिगोपनको कुराहरू जुन अघि यहाँले उठाउनु भएको छ, त्यसरी हेर्दा एकदम स्वाभाविक हुँदो रहेछ होइन। के हो अब अहिलेको नयाँ गभर्मेन्ट आएको छ, नयाँ गभर्मेन्टको काम तौर तरिका यो परिस्थिति उसलाई तपाईँले कसरी हेर्नु भएको छ भनेर हामीलाई सोध्नुहुन्छ। अब अहिले हेर्दाखेरि चाहिँ होप छ, किनभने आशा छ, किनभने नयाँ चाहिँ सरकार अलिकति चाहिँ युवाहरू पनि हुनुहुन्छ, त्यस हुनाले यसले चाहिँ इस्युहरूलाई बुझ्नुभएको छ भन्ने चाहिँ लाग्छ। र त्यस हुनाले हामीले कुराहरू गर्दाखेरि चाहिँ अब यो हामी चाहिँ अलिकति अब अहिले पाँच वर्ष किनभने मेजोरिटी पनि पाएको छ अहिले गभर्मेन्टले, त्यसो भएको हुनाले दुईटिआईको हारिमा भएको हुनाले चाहिँ यो चाहिँ पाँच वर्षसम्म जान्छ। त्यस हुनाले धेरै कुराहरू चाहिँ अहिले त्यो हिसाबले अगाडि बढ्छ भन्ने खालको कुराहरू चाहिँ आशा चाहिँ हामीलाई पनि छ। र हामीले चाहिँ त्यो हिसाबले चाहिँ दात्री निकायसँग कुराहरू गरेका छौँ, तर यो पोलिसी लेभलको कुराहरू भएको हुनाले उहाँहरू कतै कतै चाहिँ अलिकति होइन अब अलिकति के हुने हो अब हामी चाहिँ कन्टिन्यू अब फेरि हाम्रो पोलिसी अरू खालको कुराहरू चाहिँ फरक हुने हो कि भन्ने हिसाबले अलिकति अनुरोध जस्तो चाहिँ हजुरले भने जस्तो चाहिँ त्यस्तो चाहिँ केही देखिन्छ। चाहे यो बिस्तारै चाहिँ अब त्यो क्लियर हुँदै जान्छ होला भन्ने पनि आश गरेका छौँ, र त्यसले पनि केही खालको अहिले तत्काललाई चाहिँ केही असर जस्तो चाहिँ होला। हुन त अहिले पनि यो अब यो बाढीको अवस्थामा चाहिँ होइन बाढी पहिरोको जुन कुराहरू आयो यसमा भन्दाखेरि धेरै दात्री निकायहरू एकदम खुल्ला रूपमा चाहिँ होइन सरकारसँग चाहिँ सहकारी गर्नुको लागि तयार भएको कुराहरू आइराखेका छ, सरकारको तहबाट पनि त्यो खालको कुराहरू चाहिँ सुनिराखेका छौँ देखिराखेका छौँ। त्यसो हुनाले यो परिस्थिति चाहिँ अब केही होइन छोटो समयमा अलि अन्यले त कसैलाई भए पनि चाहिँ बिस्तारै चाहिँ यो कुराहरू चाहिँ अलिकति स्मुथ होइन हिसाबले चाहिँ अगाडि जान्छ जस्तो नै लाग्छ।
1: हामीले काम गरिरहँदाखेरि पक्कै पनि हाम्रो पनि 5 वर्ष 10 वर्ष एउटा दीर्घकालीन योजना होला. भावी योजना चाहिँ केलाई प्राथमिकता पारेर भावी योजना बनाउनु भएको छ, के छ योजना?
0: पहिले हामीले पनि भर्खरै हामीले भने जस्तो भर्खरै हामीले चाहिँ हाम्रो पहिलेको 3 वर्षे हाम्रो जुन रणनीति योजना थियो, रणनीति योजनालाई चाहिँ अहिले हामीले चाहिँ त्यसलाई चाहिँ के अरे रिभ्यू गऱ्यौँ. रिभ्यू गरेर हामी चाहिँ फेरि तत्काल 5 वर्षे रणनीति चाहिँ हामीले तत्काल चाहिँ बनाएका छौँ. यसरी हेर्दाखेरि चाहिँ अहिले हामीले विशेष गरी चाहिँ अलिकति काम गर्ने मोडेलहरू होइन, हिजोको भन्दा आज चाहिँ समय परिस्थिति आवश्यकता अनुसार चाहिँ त्यसको चाहिँ चेन्ज छ. त्यसरी हेर्दाखेरि चाहिँ बालबालिकाको शिक्षाको कुराहरू चाहिँ अझै पनि महत्त्वपूर्ण चाहिँ छ. अझै पनि चाहिँ अब राज्यले चाहिँ सबै निःशुल्क भनेको छ, निःशुल्क भने पनि अब यहाँलाई थाहा छ किनभने विद्यालय चाहिँ सञ्चालन गर्ने क्रममा कतिपय ठाउँमा विद्यार्थी संख्या नभएको स्थिति छ. कतिपय ठाउँमा चाहिँ हामीले चाहिँ एक्स्ट्रा होइन थानी स्रोतबाट चाहिँ टिचरहरू राख्नुपर्ने, भवनहरू फर्निचर बनाउनु पर्ने भन्ने हिसाबले युवा त्यो नाममा अझै पनि विद्यालयमा चाहिँ सुई लिने परिस्थिति चाहिँ जुन छ. त्यसो हुनाले यदि चाहिँ हामीले सहयोग गर्ने स्थिति नहुने भने उनीहरू फेरि फर्केर सहयोगतिर आउने भन्ने स्थिति चाहिँ देखिन्छ. यो चाहिँ तितो सत्य हो र यो इस्युलाई पनि हामीले चाहिँ उठाइराखेका छौँ. अस्ति पनि हामीले चाहिँ छलफल गऱ्यौँ र अब अर्को चाहिँ हामीले यो परिवारहरूको आय आर्जनको कुराहरूलाई चाहिँ सुन्नु हुँदैन भन्ने हिसाबको छ, किनभने जबसम्म उनीहरू आर्थिक रूपमा चाहिँ बलियो हुन सक्दैनन् उनीहरूका समस्या चाहिँ आफै समस्या समाधान गर्ने तहमा उनीहरूलाई पुर्याउनुपर्छ भन्ने लाग्छ. परिवारको आय आर्जनको कुराहरू र अहिले चाहिँ हामीले यो अर्ग्यानिक र जलवायु उत्थानशील कृषिको कुराहरू र जलवायु शिक्षाको कुराहरू र अब अहिले जलवायु परिवर्तनले गर्दा जुन अघि पनि मैले कुराहरू गरेँ, हिजो लगाउने गरेको बाली अहिले चाहिँ नहुने स्थिति बनेको छ भने त्यसो भने अर्को के बाली चाहिँ हुन्छ त भन्ने हिसाबले पनि हामीले चाहिँ खोजीनीति गर्न सिकाउने र अर्को बाली लगाउने परिस्थिति सिर्जना गर्नुपर्छ. यदि होइन भने उनीहरू गाउँ छोडेर जानुपर्ने अथवा चाहिँ बस्ती छोडेर जानुपर्ने परिस्थिति बन्छ. त्यो चाहिँ दिगो विकास होइन. त्यसो हुनाले त्यसलाई चाहिँ हामीले चाहिँ निरन्तरता चाहिँ त्यही ठाउँमा बस्ने परिस्थिति सिर्जना गर्नुको निम्ति अहिलेको क्लाइमेट चेन्जलाई न्यूनीकरण गर्ने रोक्ने खालको चाहिँ विधि प्रक्रियाहरू अपनाउनुको लागि चाहिँ हामीले चाहिँ सिकाउने, हामीले योगदान गर्ने र सँगसँगै त्यसो भने अहिले चाहिँ परिवर्तित चाहिँ यो जलवायुको जुन परिवर्तनको परिस्थिति सिर्जना भएको छ त्यहाँ चाहिँ हिजोको कुनै ए भन्ने बाली चाहिँ यदि नहुने स्थिति हो भने अर्को कुन बाली चाहिँ हामीले त्यहाँ लगाउन सक्छौँ र आय आर्जन गर्न सक्छौँ भन्ने हिसाबले पनि हामीले चाहिँ अस्ति एउटा चाहिँ सर्वे रिसर्च गरेका थियौँ. त्यसरी हेर्दाखेरि चाहिँ केही बालीहरू चाहिँ अब बाँदरले पनि नखाने, त्यो फेरि अहिलेको जलवायु परिवर्तनले पनि केही नहुने, जस्तै कर्कलो हामीले हेर्दाखेरि कर्कलो चाहिँ होइन यो चाहिँ राम्रो जस्तो लाग्दैन, तर हाम्रा पुर्खाहरूले हाम्रा चाहिँ घरबारीहरूले त्यो कर्कलोको कुराहरू चाहिँ एकदम चाहिँ होइन त्यसको चाहिँ धेरै प्रोटिन हुन्छ भन्नुहुन्थ्यो. त्यस हुनाले यस्ता बालीहरू पनि छन्, ती बालीहरू पत्ता लगाएर त्यो बालीहरू लगाउने, हिजोको धानै लगाउनुपर्छ भन्ने छैन. हिजो लगाएको ठाउँमा चाहिँ यदि सुन्तला हो भने अहिले क्लाइमेटको चेन्जले गर्दा यदि सुन्तला भएन भने अर्को फलफुल के हुन सक्छ त भन्ने हिसाबले पनि हामीले हेर्नुपर्छ र यो इस्युमा काम गर्नुपर्छ भनेका छौँ एउटा. अर्को महिलाहरूको चाहिँ हस्तकलाको कुराहरू होइन आय आर्जनको कुराहरू र नेपाली हस्तकलाको प्रवर्धन गर्ने कुराहरू, त्यो पनि मेसिनबाट ठुला ठुला मेसिनबाट चाहिँ बनाएर चाहिँ यसलाई वातावरणलाई क्लाइमेटलाई इन्भाइरोमेन्ट बिगार्ने हिसाबले होइन कि हाम्रो स्थानीय कच्चा पदार्थहरूलाई प्रयोग गरेर हाम्रा चाहिँ नेपाली जुन परम्परागत सिपहरू जुन छन् ती सिपहरूलाई चाहिँ प्रमोट गर्ने र ती सिप सिक्नको निम्ति वातावरण सिर्जना गर्ने र त्यसले चाहिँ एउटा नेपाली हस्तकला विदेशमा सम्म पुर्याउने हिसाबले र राष्ट्रिय अर्थतन्त्रमा पनि चाहिँ योगदान गर्ने हिसाबले पनि हामीले काम गर्नुपर्छ. फुड सेक्युरिटीको कुराहरू उत्तिकै महत्त्वपूर्ण छ अहिले गाउँ गाउँमा. त्यसो हुनाले चाहिँ त्यो अब यो फुड सेक्युरिटीको सेक्टरमा, त्यसपछि गएर चाहिँ क्लाइमेटको सेक्टरमा, एजुकेसनको सेक्टरमा, हेल्थ हाइजिनको कुराहरू, अब डिजास्टरको कुराहरू अहिले अब किनभने त्यो बढेपछि या त हिजो नजिक नजिक चाहिँ अहिले कार्य नगरीमा आयो भोलि सेती नानीमा आउन सक्ने स्थिति बन्छ. त्यसो हामी तयार हुनुपर्ने परिस्थिति चाहिँ छ र हाम्रा विद्यालयहरू, हाम्रा बालबालिकाहरू, हाम्रा परिवारहरू यो इस्युमा चाहिँ हामीले उनीहरूलाई चाहिँ होइन पहिल्यै सजग हुने र कसरी चाहिँ त्यहाँबाट चाहिँ बस्ने भन्ने हिसाबले पनि चाहिँ हामीले काम गर्नुपर्ने परिस्थिति चाहिँ छ जस्तो लाग्छ र त्यही लाइनमा हामीले चाहिँ हाम्रा गतिविधिहरू अगाडि बढाएर बढाउने भन्ने हिसाबको सोच छ. हामी
1: कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: धेरै धेरै धन्यवाद रेडियो सफलता र दुर्गाजी र सँगसँगै चाहिँ हाम्रो पराजित मित्र हाम्रो गोविन्दजी जुन चिली नेपालले यो तीस वर्ष को जो सामाजिक सेवा को अभियान में हमें जो हिसाब से काम करते आया थे संचालित गतिविधि यहां को लोकप्रिय रेडियो रेडियो सफलता मार्फत चाहे श्रोता समक्ष पुर्याने अनुभव चाहे शेयर करने जो वातावरण चाहे जो अवसर प्रदान कर इसके हार्दिक धन्यवाद आभार व्यक्त करना चाहूँ रगामी दिन में यह खाले सहकारी हिजो भी कर आज नहीं कर भोलि भी यह सामाजिक अभियान में यहां को योगदान को उच्च प्रशंसा सम्मानित व्यक्त करना चाहूँ
1: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि धेरै धेरै धन्यवाद छ यो समयको लागि एउटा संस्थामा निरन्तर तीन दशक भनेको कम समय होइन यस्ता संस्था मार्फत समुदायलाई परिवर्तनका लागि जुन उद्देश्यले स्थापित भएका छन् त्यो उद्देश्य प्राप्तिका लागि लागि परेका संस्थाहरूलाई पनि हामी उच्च सम्मान व्यक्त गर्छौँ र राज्यले पनि स्थानीय सरकारले प्रदेश सरकारले पनि योतर्फ पनि ध्यान दिनुपर्छ र उहाँहरूले गरेका सकारात्मक कामहरूलाई चाहिँ प्रोत्साहन गर्दै अगाडि बढ्ने प्रेरणा दिनुपर्छ। हामी प्रत्यक्ष रूपमा सहकारी गरेर पनि काम गऱ्यौँ र ठ्याक्कै बालबालिकाकै क्षेत्रमा अथवा महिलाहरूको त्यो जीविकोपार्जनको लागि परिवारलाई सपोर्ट हुने हिसाबले यति धेरै काम भएका ती अहिले यहाँ एकछिनमा व्यक्त गरेर पनि सकिँदैन। चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक दिल्ली प्रसाद शर्मा सरसँग आज हामीले यो संवाद राख्यौं। भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्नेछौ। सरलाई पुनः धन्यवाद दिँदै भोलि नयाँ विषयवस्तुमा छलफल गर्नेछौ। त्यति सम्मका लागि हामी सबैलाई दिँदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: मात्र सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।
4: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: रेडियोको यो शिक्षा विशेष कार्यक्रममा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रममा आज हामी छलफल गर्नेछौँ विशेष कार्यक्रममा विद्यालय अक्सफोर्ड स्कूल जुन पोखरामा नगरपालिका वडा नम्बर 13 रहेको छ, यस स्कूलमा भइरहेका गतिविधिहरूको विषयमा छलफल गर्नेछौ। त्यो सँगसँगै समग्र शिक्षाको अवस्था र विद्यार्थीहरूको पढ़ाई त छँदैछ, त्यो सँगसँगै अतिरिक्त क्रियाकलापहरू शिक्षक अभिभावक र विद्यार्थीको भूमिकालाई जोड्ने कोशिश गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ अक्सफोर्ड स्कूल का प्रधान अध्यापक हुनुहुन्छ, एनप्याप्सन कास्कीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ प्रेमराज अधिकारी। उहाँसँगको कुराकानी लिएर आएका छौँ। प्रेम सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद
0: हजुर। अहिले यति बेला चाहिँ विद्यालयमा के कस्ता गतिविधिहरू भइरहेका छन्?
1: यति बेला त अब अहिले एक्जाम चलिरहेको बेला पनि भयो। आजबाट लगभग धेरै विद्यालयहरूमा दोस्रो त्रैमासिक परीक्षा, 4 एक्जाम लिनेहरूको दोस्रो त्रैमासिक परीक्षा, 3 एक्जाम लिनेहरूको दसैँ पछाडि 4 हुन्छ होला। हामी चाहिँ एनप्याप्सन कास्की अन्तर्गत छौँ। हाम्रो 4 एक्जाम हुन्छ 12 वर्षमा। अहिले यति बेला एक्जामको सेसन चलिरहेको छ, सबै विद्यार्थीहरू एक्जामकै तयारी गर्नुहुन्छ।
0: हजुर हजुर। यो कस्तो रहेछ सर? तपाईँ त अझ भन्ने हो भने अन्य सेक्टरमा पनि होइन जिम्मेवारीको हिसाबले प्रधान अध्यापक हुनुहुन्छ, कला साहित्य सङ्गीत क्षेत्रमा लोक सङ्गीतको क्षेत्रमा पनि हुनुहुन्छ सर। यो विद्यालयमा ठ्याक्कै विद्यालयभित्र कक्षा कोठाभित्र विद्यार्थीलाई पढाइरहँदा र यो प्रधान अध्यापकको भूमिका चाहिँ कतिको फरक हुँदो रहेछ सर?
1: धेरै फरक हुन्छ।
0: हजुर,
1: धेरै फरक हुन्छ। अब प्रधान अध्यापक हुँदै गर्दाखेरि शिक्षक मात्रै भएर भएन, त्यहाँ व्यवस्थापक पनि कुशल व्यवस्थापक बन्नु पर्यो, समग्र विद्यालयको नेतृत्व गर्न सक्ने किसिमको चाहिँ एउटा त्यो सोचको विकास गर्न पर्यो। शिक्षक भएर कक्षा कोठाभित्र प्रवेश गर्दाखेरि एउटा शिक्षकले आफ्नो चाहिँ पेडागोजिकल क्लास पद्धतिको प्रयोग गरेर आफ्नो कक्षा कोठालाई कसरी उत्कृष्ट बनाउन सक्छु भन्ने विषयमा सोचे पुग्छ, आफ्नो द बेस्ट दिन सक्यो भने ऊ चाहिँ बेस्ट टिचर बन्न सक्छ। अब प्रधान अध्यापक हुने कुरा त स्वभावैले एउटा शिक्षकबाट धेरै नै माथि उठेर व्यवस्थापक प्लस शिक्षाको विषयमा पनि जानकारी हुनु पर्यो, व्यवस्थापनको विषयमा पनि जानकारी हुनु पर्यो।
0: हजुर, उसले एउटा कोठा सोचेर भएन, पुरै समग्र त्यसको विकास,
1: समग्र विद्यालयको विकास र समग्र देशकै पनि शिक्षा पद्धतिसँग जानकार हुनु पर्यो, करिकुलमदेखि अलिक बढी थाहा हुनु पर्यो।
0: हजुर,
1: प्रधान अध्यापक हुने कुरा चाहिँ समग्र अलिक बढी जिम्मेवारी हुने नै भइहाल्यो।
0: हजुर, सरले नेतृत्व लिइरहँदाखेरि विद्यालयलाई हुन्छ नि एउटा यो लक्ष्यमा पुर्याउँछु, कस्तो खालको लक्ष्य लिनुभएको छ?
1: हाम्रो समग्र विद्यालय सञ्चालन गर्ने प्रधान अध्यापकहरूको लक्ष्य भनेको आफैले जिम्मा लिएका विद्यार्थी छोराछोरीहरूको उज्जवल भविष्य नै हाम्रो लक्ष्य हो, हाम्रो उद्देश्य हो। उहाँहरूले आफ्नो गन्तव्यमा पुग्न सक्ने गरी योग्य नागरिक बनाएर पठाउनु नै एउटा प्रधान अध्यापकको लक्ष्य हुन्छ। त्योभन्दा ठुलो लक्ष्य भन्ने कुरा त समग्र शैक्षिक प्रणालीमा कति योगदान गर्न सकिन्छ र कति अब आफूले चाहिँ जिम्मा लिएका छोराछोरीहरूको उज्जवल भविष्यको निम्ति के गर्न सकिन्छ, उनीहरूलाई असल बाटो देखाउनको निम्ति र भोलिको दिनमा यही समाजमा आफूलाई स्थापित गर्न सक्ने नागरिक बनाउनको निम्ति के गर्न सक्छन् भन्ने विषय नै लक्ष्य हुन्छ जस्तो लाग्छ।
0: हजुर हजुर, पक्कै पनि तपाईँ आफूले चाहिँ परिचय गराउनु पर्दा जस्तै अक्सफोर्ड स्कूल भनेपछि कसरी चिनाउन चाहनुहुन्छ, कति विद्यार्थीहरू छन्?
1: अक्सफोर्ड स्कूल चाहिँ पोखरा 13 बाँदापाटनमा चाहिँ छ। अहिले हामीसँग झन्डै 500 वरिपरि विद्यार्थीहरू छन्। विद्यालय असाध्यै पुरानो विद्यालय हो, 1944 1988 इस्वी सम्बन्धमा तत्कालीन संस्थापक लीला दत्त बराल सरले चाहिँ स्थापना गर्नुभएको विद्यालय हो। 1964-65 को केही समय उहाँले विद्यालय सञ्चालन गर्नुभयो। पछि चाहिँ उहाँलाई अमेरिकाको डिग्री लटरी परिसकेपछि उहाँ चाहिँ अमेरिका जाने सन्दर्भमा नेतृत्व हस्तान्तरण गरेर हामीले जिम्मा लियो, हाम्रो एउटा टिमले जिम्मा लियो। त्यस पछाडि आजसम्म हामीले सकेको द बेस्ट बजाइरहेका छौँ। हाम्रा विद्यार्थीहरू धेरै क्षेत्रमा अगाडि बढिरहनु भएको छ, धेरै सफल पनि भइरहनु भएको छ, हामी सन्तुष्ट छौँ।
0: हजुर, भनेपछि शैक्षिक क्षेत्रमा मात्रै होइन अन्य क्षेत्रमा पनि विद्यार्थीहरू
1: जानु भएको छ। डक्टर कति विद्यार्थीहरू डक्टर चाहिँ मेडिकल सेक्टरमा एकदम सफल हुनुहुन्छ, कतिपय विद्यार्थीहरू वैदेशिक अध्ययनको सिलसिलामा पनि असाध्यै सफलता प्राप्त गर्नुभएको छ, कतिपय विद्यार्थीहरू सीए बनिसक्नु भएको छ, कतिपय विद्यार्थीहरू कलाकारिताको सेक्टरमा पनि आफूलाई स्थापित गरिसक्नु भएको छ। हामी चाहिँ बच्चाको रुचि अनुसार जो जहाँ सेट हुन सक्छ त्यो नै सबभन्दा ठुलो कुरा हो। हजुर, उहाँहरू अगाडि बढिरहनु भएको छ।
0: हजुर, यो अहिले प्रतिस्पर्धा पनि छ कि शैक्षिक क्षेत्रमा होइन, एकदमै धेरै प्रतिस्पर्धा छ। यस्तो अवस्थामा चाहिँ शैक्षिक वातावरणमा अक्सफोर्ड स्कूललाई चाहिँ अलिकति फरक अन्य विद्यालयभन्दा बनाउने त्यो विशेष केही पक्षहरू छन् कि के?
1: स्वभावले प्रश्न गर्नुभयो, शिक्षामा प्रतिस्पर्धालाई कसरी हेर्ने भन्ने चिज महत्वपूर्ण कुरा हुन्छ। जब जुनसुकै सेक्टरमा प्रतिस्पर्धा हुन्छ त्यो सेक्टर अटोमेटिकली राम्रो हुँदै जान्छ, किनभने प्रतिस्पर्धामा जो दौडन्छ उनै टिक्ने हो, जसले राम्रो गर्न सक्छ उनै टिक्ने हो। त्यसैले प्रतिस्पर्धा हुने कुरा चाहिँ भइन्दा राम्रो सबल पक्ष हो प्रतिस्पर्धा, र हामी पनि यो शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ प्रतिस्पर्धाकै मैदानमा छौँ। हामीले सकेसम्म पछिल्लो पटक चाहिँ अहिलेको जेनेरेसनलाई सबभन्दा महत्वपूर्ण कुरा भनेको प्रविधि मैत्री शिक्षा चाहिँ आजको आवश्यकता हो। विद्यार्थीलाई कक्षा कोठामा पढ्दै गर्दा, कक्षा कोठामा सिक्दै गर्दा प्रविधिसँग बच्चा चाहिँ अभ्यस्त चाहिँ हुनुपर्छ। हामीले सबै कक्षा कोठाहरूमा स्मार्ट बोर्ड छ, मतलब इन्टरनेटको सुविधा सहितको स्मार्ट बोर्ड छ। शिक्षकहरूले चाहिँ सबै शिक्षकहरूसँग ल्यापटप छ, उहाँहरूले चाहिने मटेरियल्सहरू सर्च गर्ने कति, अब स्लाइड आफै बनाउने कति, उहाँहरू त्यो तयारी गरेर कक्षा कोठामा जानुहुन्छ। विद्यार्थीहरूले कुनै कुरा उति बेला पढाउँदा पढाउँदै यो चिज चाहिँ युट्युबमा धेरै चिजहरू भेटिन्छ। युट्युबमा अहिले त पछिल्लो क्रममा धेरै चाहिँ सामाजिक सञ्जालमा राम्रा कुरा पनि भेटिन्छन्, नराम्रा कुरा पनि भेटिन्छन्। कुन चिजलाई आफूले एडप्ट गर्ने भन्ने चिज हो, ती कुराहरूलाई कक्षा कोठाभित्र बच्चाहरूलाई अभ्यस्त बनाउन सकियो भने शिक्षण प्रक्रिया पनि प्रभावकारी हुन्छ, बच्चाले अझ बढी सिक्छ, सुनेको कुराभन्दा देखेको कुरा अझ बढी सिक्छ। प्लस अब अहिले बच्चालाई सहभागी नै गराएर प्रोजेक्ट गर्ने कुरा, उसलाई चाहिँ लर्निङ बाई डुइङ आफैले काम गरेर सिक्ने कुरा, यी कुराहरू हामीले पछिल्लो पटक अलि अभ्यस्त गर्न खोजिरहेछौँ। बच्चाहरू चाहिँ त्यसरी अभ्यस्त भइरहेको छ भन्ने।
0: हजुर, अहिले हेर्छ जस्तै केही कुरामा कहिले काहीँ केही करिकुलम अलिक फरक खालको, अहिले सिकाइ चाहिँ यति फास्ट भइरहेको छ नि, अब अहिले एकदम हामी सरले भन्नुभयो प्रविधियुक्त समयमा छौँ र अहिले त एकदम फास्ट यो हुन्छ नि, हाम्रा सोसियल मिडियाहरू प्रयोग गरेर पनि अध्ययन गर्न सकिन्छ, अलिकति म्याच नभएको हो कि परिमार्जन गर्नुपर्ने अवस्था आएको छ।
1: एकदम एकदमै जेन्युइन प्रश्न उठाउनु हो। कस्तो भयो भने हामीसँग करिकुलम चाहिँ धेरै पहिला डिजाइन भएको करिकुलम छ, राज्यको पोलिसी पनि प्रत्येक वर्ष करिकुलम चेन्ज गर्ने सम्भावना पनि हुँदैन होला, अनि करिकुलम बनेको समयदेखि आज आइसकेको समयलाई हेर्यो भने धेरै पानी बगिसकेका छन् नदीहरू, प्रविधिले आफूलाई धेरै माथि पुर्याइसकेको छ। हाम्रा चाहिँ करिकुलमहरू, हाम्रा शिक्षण पद्धतिहरू पुरानै मोडलमा छन् भने अब चाहिँ त्यो शिक्षण पद्धति र त्यो चाहिँ करिकुलम अब चाहिँ अभ्यस्त चाहिँ अपडेटेड हुन सक्दैन। हजुर, कक्षा कोठामा अब करिकुलम पनि परिवर्तन गर्न जरुरी छ। अब करिकुलमको विषयमा नेपाल सरकारले सोच्ने कुरा रह्यो, किनभने स्वायत्त विद्यालयहरू स्वायत्त छैनन्। करिकुलम बनाउँदा पनि अब पछिल्लो जेनेरेसनलाई एड्रेस गर्ने खालको करिकुलम बन्न पर्यो, नम्बर एक। नम्बर दुई, प्लस कक्षा कोठामा शिक्षक साथीहरूले प्रेजेन्टेसन गर्दा पनि प्रयोग गर्ने पेडागोलोजी पनि, विद्यार्थीलाई अभ्यस्त बनाउने कुरामा पनि, अब बच्चाको इच्छा र चाहना के छ र कुन कुराले बच्चालाई ठ्याक्कै सहज छिटो सिकाउन सकिन्छ भन्ने चिजलाई टिपेर जान सक्यो भने बल्ल त्यो कम्पिटेबल हुन्छ, त्यो बच्चाले पनि राम्रोसँग भोलि गएर यो के ओपन मार्केटमा फाइट गर्न सक्छ। त्यसो गर्न सकिएन भने शिक्षालाई पनि पछि पर्छ, विद्यार्थी पनि पछि पर्छ, समग्र चाहिँ शिक्षा पद्धति नै पछि पर्छ। अब अहिले पछिल्लो क्रममा अब करिकुलम चाहिँ अपडेट हुँदैछ भन्ने कुराहरू पनि आइरहेको छ। अब करिकुलम अपडेट हुँदाखेरि अब विशेष गरी बच्चाहरूपछिसँग छोराछोरीहरूसँग चाहिँ अभ्यस्त गर्ने, उनीहरूको प्रत्यक्ष सरोकार राख्ने, शिक्षकहरूको सहभागिता हुनुपर्छ करिकुलम डिजाइनिङमा नेपाल सरकारले, यो कुरा चाहिँ अलिक बढी जोड गर्नुपर्छ जस्तो लाग्छ। करिकुलम भनेको आयातित विषय होइन, कुनै विदेशको कुनै एउटा देशको उत्कृष्ट करिकुलम नेपालको लागि असफल पनि भन्न सक्छ। नेपालकै माटोमा नेपाली शिक्षकहरूले अनुभूति गरेका कुरा, नेपाली समाजले खोजेको नागरिक के हो त्यो कुरालाई आइडेन्टिफाई गरेर करिकुलम डिजाइन गरेर करिकुलम डिजाइनमा सम्बन्धित तहकै शिक्षकको सहभागिता भयो भने करिकुलम चाहिँ भेट हुन्छ। अब करेन्ट प्रणाली सरहरूले मानेको करिकुलम बनाउन थाल्नुभयो भने सम्भवतः उहाँलाई कति कुरा ल्याकिङ हुन सक्छ, किनभने उहाँलाई त्यो एक्सपिरियन्स छैन। जसलाई जे कुराको एक्सपिरियन्स छ त्यसले त्यही काम गर्यो भने आई थिङ्क राम्रो हुन्छ।
0: पक्कै पनि सर, हामी सबै बाहिर पुस्तिको गर्ने भन्छौँ होइन, यो उपाय उत्कृष्ट भएका कुरा असफल पनि हुन सक्छन् हाम्रै समय सन्दर्भ अनुसार होइन, त्यो अनुसार गयो भने बल्ल चाहिँ सफल हुन सकिन्छ। यो हेर्दाखेरि फेरि कहिलेकाहीँ के पनि हुन्छ भने सर, अब अहिले सृजना मर्छ, कृत्रिम बौद्धिकता प्रयोग गर्यो भने भन्छौँ, फेरि प्रयोग गरेन भने पछि परिनियो कि भन्ने खालको होइन, त्यो भएको बेला यसलाई ब्यालेन्समा लिएर जाने चाहिँ कसरी सर?
1: अब एकदमै मैले पछिल्लो पटक तड्काल रूपमा देखेको समस्यालाई यहाँलाई चाहिँ आएन हो, एकदम धेरै खुसी लाग्यो। कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स, यसलाई हामीले गुरुको रूपमा हेऱ्यौँ भने हामी पछि पऱ्यौँ, यसलाई साथीको रूपमा हेऱ्यौँ भने आर्टिफिसियल इन्टेलिजेन्स पनि मान्छेकै दिमागले बनाएको चिज हो नि। आर्टिफिसियल इन्टेलिजेन्स बनाउन त मान्छेले आफ्नो ब्रेन प्रयोग गरेका छन्, अनि मान्छेभन्दा आर्टिफिसियल इन्टेलिजेन्स माथि छ, किनकि त्यहाँ अब स्टोरेज त्यही किसिमको हुन्छ, अनि त्यसपछि प्रोसेसिङ त्यही किसिमको फास्ट हुन्छ, त्यहाँ चाहिँ भयो आर्टिफिसियल इन्टेलिजेन्स अगाडि हुने कुरा स्वभावले भयो। र आर्टिफिसियल इन्टेलिजेन्स बनाउन त मान्छे हो, मान्छेले आर्टिफिसियल इन्टेलिजेन्स बनिसकेपछि एआईलाई गुरुको रूपमा लिएर सबै कुरा एआईबाट प्राप्त गर्छु, अब मैले दुःख गर्नु पर्दैन भन्यो भने त सृजनशीलता सकिहाल्यो। अब अहिले चाहिँ सामान्य चिठी लेख्न पनि मान्छेहरूले आफ्नो मस्तिष्क प्रयोग गरेर छोडिसकेको अवस्था देखिन्छ, कतिपय चाहिँ पोस्टहरू पनि मान्छेले आफ्नो मस्तिष्क प्रयोग गर्न छोडेको देखिन्छ, त्यो गर्न थाल्यो भने सकियो सृजनशीलता सकिन्छ। आर्टिफिसियल इन्टेलिजेन्सलाई साथीको रूपमा हाम्रो चाहिँ हामी उसलाई मारि होइन, हामी मारि गरेर उसबाट प्रयोग गर्न सक्ने चिजहरू प्रयोग गरेर हामीले आफ्नो चाहिँ क्रिएटिभिटीलाई चाहिँ प्रयोग गर्न सक्यौँ भने अभियसली फेरि आर्टिफिसियल इन्टेलिजेन्सबाट मान्छे बाहिर बस्न खोज्यो भने अब पनि आएर चाहिँ हामी ढुङ्गे यो केही त्यो फर्के जस्तो परिस्थिति बन्छ। हिजो त्यो थियो त्यसरी जाने भन्ने कुरा आर्टिफिसियल इन्टेलिजेन्स तपाईँ युज गरे तर आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्दै गर्दा हाम्रो मौलिकता, हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो परम्परा लाई अलिक बढी ध्यान दिनुपर्छ भन्ने चाहिँ लाग्छ मलाई।
2: सही हो, पक्कै पनि हामीले भान्सामा चक्कु हुन्छ नि सर होइन, चक्कुलाई चाहिँ सही रूपमा प्रयोग गर्यौँ भने त्यसले तरकारी अथवा के काट्छौँ त्यो टक टक टक काटिदिन्छ, त्यसलाई चलाउन जानेनौँ भने हामीलाई नै काट्नु पनि त्यही हो कि होइन।
1: हिजो रोबोट आउँदाखेरि त अब सबै जाने रोबोटले सिध्याइदिन्छ, अरे मान्छेको कामै हुँदैन, मान्छेले कामै पाउँदैन, सबै संसार सकिन्छ पनि हामीले सुनेको हो। अब अहिले आर्टिफिसियल इन्टेलिजेन्स आइसके पछाडि त सबै मान्छे बेरोजगार हुन्छन्, अब संसार सकिन्छ भन्ने हल्ला पनि सुन्छ, त्यसो होइन। आर्टिफिसियल इन्टेलिजेन्स चलाउने मान्छेहरू दसजना मान्छेले, बिसजना मान्छेले, सयजना मान्छेले गर्ने काम एउटा एआईले गर्छ भने अब त्यो एआईलाई चलाउनु भने त आखिर मान्छे त चाहिन्छ भने मान्छेले आफूलाई त्यसरी चलाउन सक्ने रूपमा रूपान्तरण चाहिँ गर्नुपर्छ, अपडेट चाहिँ हुनुपर्छ
2: एकदमै। अहिले सर पछिल्लो समयमा हेर्दाखेरि हुन त यो त हरेक टाइममा नै हुन्छ होइन, यति पुरानो विद्यालय एउटा छुट्टै पहिचान बनाएर अगाडि बढ्न त्यति सहज छैन, प्रतिस्पर्धा छ, त्योमाथि पनि सर विद्यालयको शैक्षिक गुणस्तर मापन गर्दाखेरि चाहिँ जस्तै परीक्षाको नतिजालाई मात्रै हेर्छौँ कि हामीले, त्यसलाई विद्यार्थीको व्यवहार, सिप, सृजनशीलता अथवा विभिन्न हुन्छ नि सामाजिक उत्तरदायित्व त्यो पनि हेर्ने
1: एकदमै कस्तो कस्तो गर्न पर्यो असाध्यै। खास करिकुलमले चाहेको चिज पनि फोजिपिए ल्याउनेमा त्यो विद्यार्थी सर्वोत्कृष्ट र त्यो विद्यालय नमुना कहिले पनि हुँदैन। यो कुराको चाहिँ मैले यो अगाडिका फोरमहरूमा पनि भन्दा पनि भन्ने गरेको छु, हामीले यो चाहिँ सृजना यो सुरुवात कसरी भयो भने विद्यालयले प्रतिस्पर्धा गर्नुपर्छ, प्रतिस्पर्धा गर्नुपर्छ भनेपछि प्रतिस्पर्धा गर्ने टुल्स के भन्दा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई टुल्सको रूपमा प्रयोग गरियो, विद्यार्थीले कति जीपीए ल्याउनु भयो त्यसको लागि टुल्स मानेर अनि विद्यालयले आफूलाई चाहिँ विज्ञापन गर्ने अथवा आफूलाई त्यसमा मेजरमेन्ट गर्ने जुन प्रक्रिया पद्धति पछिल्लो पटक देख्यो एकदमै गलत छ। नम्बर एक, नम्बर दुई, विद्यार्थीले एसई इक्जामिनेसनमा 3.9 जीपीए ल्याएको मेरो विद्यार्थी ए प्लसै ल्यायो भन्दै विज्ञापन गरेका पनि साथीहरूको देखिन्छ। त्यो चाहिँ लेटर ग्रेडिङमा एउटा विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्दै गर्दा विद्यार्थी समग्र रूपमा राम्रो हुनुपर्छ, उसको चाहिँ अनुशासन, आनी बानी, पठन पाठन, संस्कृतिसँग उसको एट्याचमेन्ट, त्यसपछि गएर उसले आफ्नो भूगोल र माटोप्रतिको प्रेम, यी सबै कुरा बच्चालाई सिकाउन सक्यो भने बच्चा उत्कृष्ट भएर जान्छ। बच्चालाई शैक्षिक उपलब्धि र फोजिपिए मात्रै सर्वै सर्वा हो भन्न थालियो भने उसको केन्द्रबिन्दु उसको मस्तिष्कले कहाँ गएर चाहिँ खोज्छ भन्दा फोजिपिएलाई मात्रै उसले बढी चाहिँ टार्गेट बनाउन खोज्छ, त्यसपछि उस समाजमा घुलमिल हुने कुरा, आफ्नो चाहिँ जिम्मेवारीका कुरा, घर परिवारमा आफूले गर्नपर्ने भूमिकाका कुरा, यी कुरा उसले बिर्सदै गयो भने असल नागरिक बनाउन सकिन्छ। फोजिपिए ल्याउनुपर्छ, त्यो ठिक छ, राम्रो छ। एकाडेमिक पर्फर्मेन्सका सँगसँगै विद्यार्थीले पालना गर्न पनि सबै सर्वाङ्गीण विकास पनि विद्यार्थी अगाडि बढ्नुपर्छ र अबको कार्यक्रम पनि त्यही किसिमको बन्नुपर्छ। र अबको कम्पिटिसनमा कुन विद्यालयका विद्यार्थीहरू अलिक बढी संस्कारी छन्,
2: हजुर,
1: कुन विद्यालयका विद्यार्थीहरू साँच्चै समाज चिनेका छन् भोलि बस्ने समाजमा, कुन विद्यालयका विद्यार्थीहरू सामाजिक सेवामा अग्रसर छन्, सामाजिक उत्तरदायित्वमा अग्रसर छन्, आफूलाई समाजमा उभ्याउन सक्छन्, समाजलाई चिनेका छन्, त्यो चाहिँ अब

0: ल्याउनु पर्छ है, बाबा भन्नुहुन्छ बिहानै उठ्न नपाउँदै फौजी पिए ल्याउनु पर्छ है, शिक्षक साथीहरू भनिदिनुहुन्छ फौजी पिए ल्याउनु पर्छ है, प्रिन्सिपल सर भन्नुहुन्छ फौजी पिए ल्याउनु पर्छ, एउटा बाल मस्तिष्कमा फौजी पिए प्राप्त गर्नु जिन्दगीको सबैले सर्वोच्च चिज प्राप्त गर्नु भन्ने चिज भरिदिँदै गर्दा उसलाई कति प्रेसर पर्छ, त्यो प्रेसरमा उसले सारा एनर्जी फौजी पिएर लगाउँदै गर्दा ऊ साँच्चै कतै मानव बन्न त बिर्सेको
1: छैन।
0: हामीले मानव बनाउन खोजेको नागरिक कतै आफूलाई प्रेसरमा राखेर फौजी पिए फौजी पिएमा थिचिएर कतै मानव मानव नै बनाउन सकिएन भने यसले फेरि कस्तो नागरिक उत्पादन होला। त्यसो बच्चाले फौजी पिए ल्याउने कुरा ल्याउन सक्दा राम्रो, फौजी पिए ल्याउन नसक्दा जिन्दगी हारेको पनि होइन, एकपल्ट मानुस कुनै विद्यार्थी फेल भइहाल्नु ऊ चाहिँ एउटा परीक्षामा फेल हुँदैन जिन्दगी नै गर्नुभएको होइन। हामी यसरी बच्चालाई अलिकति पढ्ने कुरालाई प्रेसर होइन रिल्याक्सेसनमा पढ्ने हो, अनुभूति गरेर पढ्ने हो, सिक्दै पढ्दै जाने कुरा हो, यो पढाइ निरन्तर चलिरहने कुरा भन्ने सिकाउन सक्यो भने कुरा
1: बिस्तारै। त्यही त सर, अब एउटा व्यवहारिक ज्ञान भन्छ, अहिले पछिल्लो समयमा तपाईँ हामी नै उमेरको हिसाबले थोरै बढी अनुभव हजुरले गर्नुभयो होला होइन, थोरै कम मैले गरेँ होला, हामीले पढ्दाखेरि फर्स्ट हुने भन्ने कम्पिटिसन भन्दा पनि होइन पास हुने राम्रोसँग पास हुने र घरमा कति सघाउँथ्यौँ कि होइन, घरमा चाहिँ बुवा आमालाई सघाउन भन्नै पर्थेन, हाम्रो आफ्नै मन पोल्थ्यो हो बुवाले यत्रो गर्नुभएको छ आमाले गर्नुभएको छ भनेर। अहिलेको विद्यार्थीलाई हामीले छोराछोरीलाई हामी नैले पनि स्कुलिङ पढ पढ पढ भन्दाखेरि के हुँदो रहेछ त, सामान्य घरको अलिअलि सरसफाई आफू सँगसँगै काममा लगाउँदा पनि त हुन्छ नि त, त्यो होला नि
0: व्यवहारिक मेरो घरको जिम्मेवारी मसँग पनि छ भन्ने अनुभूति त्यसले गर्नु सक्छ। यो हामीले सुरुवात घरबाटै गर्नुपर्छ, विद्यालय त प्रमुख हो नै तर घरमा पनि बा आमाले अब छोराछोरीलाई फौजी पिएको सपना देखाएर अलिक बढी चाहिँ प्रेसर दिने काम चाहिँ बन्द गर्नुपर्छ जस्तो लाग्छ अभिभावकको ठाउँमा चाहिँ। नम्बर एक, नम्बर दुई, जस्तो म सम्झन्छु मैले पढ्दै गर्दाखेरि विद्यालयकोमा एक घन्टाको हाफ छुट्टी भन्थ्यौँ हामी, एक घन्टा हुन्थ्यो हाफ छुट्टी, अनि त्यो हाफ छुट्टीको टाइममा रुटिन के हुन्थ्यो भने दाई चाहिँ ले भैँसीलाई पानी खुवाउने कुँडो गर्ने के के गर्ने गर्ने काम दाईको भागमा पर्थ्यो, मेरो भागमा पराल थुत्ने अनि त्यसपछि घाँस कहाँ राखिदिनु भएको छ आमाले, आमाले घाँस कहाँ राखिदिनु भएको त्यो लगा गोठसम्म घाँस पुर्याउने र हातखुट्टा धोएर फेरि सुनाउँथ्यो, एक घन्टामा भ्याइन्थ्यो भने 15 मिनट अझ लगाउँथ्यो, त्यो जिम्मेवारी जस्तो ठिकलाई भएको थियो। अनि बा आमाले घरको चाहिँ माथिसो भैँसीले पानी खान पाए कि पाएन घाँस खान पाए कि पाएन सोच्न पर्दैन थियो, त्यो हामीले सोचिरहेको हुन्थ्यौँ कि। अनि घरको काम सँगसँगै हामी अरू काम पनि पढ्ने काम पनि सँगसँगै गर्छौँ, घर काम पनि सँगसँगै गर्छौँ, त्यो एउटा घरको जिम्मेवारी बोध हुन्थ्यो। अहिले त्यसको पछाडि दुई तिनवटा कारण छ, गाउँमा पनि मान्छेहरूले खेती किसान गर्न छोड्यो, बच्चाहरू खेती किसानतिर एट्याच नै हुन छोड्यो, सहरमा त हुनै हुँदै छैन छँदै छैन नम्बर एक, नम्बर दुई फेरि सहर नै पनि के हो भने हामीले त दुःख गऱ्यौँ, मैले धेरै दुःख गरेँ, अब छोराछोरीलाई किन दुःख दिने, मै गर्छु नि त यसलाई, अभावको अनुभूत त किन गरिदिने, कामको लोड त किन गरिदिने, मै गर्छु नि, बिहान उठेर कुचो लगाउनु भएन सुतिरहेको मै गर्छु नि, पानी लगाउनु पऱ्यो भने पसलमा गएर जहाँ ल्याउनु पऱ्यो भएन सुतिरहेको मै लगाउँछु नि, बाहना पनि अलि बढी माया गरिदिनु भएको छ, माया गर्ने बाहनामा कतै छोराछोरीलाई अलि बढी अक्षर बनाउनु भएको छ,
1: त्यो माया रहन्छ कि हामीलाई त्यति बेला त्यो हाँसोमा गएर होइन पानी दिन पर्ने केही जिम्मेवारी वहन गर्नुपर्ने सच्चा माया रहेछ, किन त्यति बेला बुवा आमाले जान्नु भएको थिएन र पनि नजानी नजानी हामीलाई कति बनाउनु भएको रहेछ भन्ने अनुभूति हुन्छ।
0: हाफ छुट्टीको बेलामा एउटा भैँसी चाहिँ ब्याउने थियो
1: हजुर,
0: अनि भैँसी आज हाफ छुट्टी हुनुभन्दा अगाडि भैँसी ब्याइसकेछ, अनि त्यो सालमा चाहिँ भन्छ भैँसी खान खोज्छ खाना दिनुहुन्न भन्ने बुझाएको थियो, आमा बाबाले त्यो सिकाउनु भएको थियो, पाडो जन्मियो तल तल्लो गरामा खस्यो, म चाहिँ 5 कक्षामा पढ्थेँ
1: हजुर,
0: अनि हाफ छुट्टी भएपछि झोला त्यहाँ राखेर दौड्दै घर गएँ, घर गएपछि पछि चाहिँ बिहा भएपछि त्यो सबै सरसफाई गरेर भ्याएर म अब त्यो साल नझरिँदो रहेछ त फाल्दा मिलेन, अनि आमाले के भन्नुहुन्छ यो खसेर भैँसीले खाएर दुध दिँदैन दुध कमाउँछ यो खाना दिनुहुन्न भैँसीले खान खोज्छ भन्नुहुन्थ्यो, अब एक घन्टा हुन लागिसक्यो जाने बेला भइसक्यो तँ त खै तँ नफालिकन जानु हुन्न भन्ने त्यति माटोमा, अनि फेरि कसैले पनि भैँसीको गोठसँग सम्बन्धित त्यो काम मेरो भएको परेको त्यसले गर्दा दाइ चाहिँ जानु भएछ, अनि त्यो कुटेरै बसेँ म त्यो सुज भएँ मैले अब ठिक थियो कि ठिक थियो त्यति बेलाको सन्दर्भमा, अनि त्यो त्यति बेला म चारैसँग पनि त्यो चाहिँ अनि उम्रो भन्छौँ नि तपाईँ उम्रो खस्यो नखसेको चाहिँ आमा हुनु त सुकैनस् भन्नु यो खस्यो खसेर खानुहुन्न भन्नुभएको तपाईँ त्यो गरेर गएन म भने मैले गरौँला हुन्छ गाई दियो भने खस्छ पनि खसेन नि त, त्योसम्मको ज्ञान थियो।

0: त्यति बेला हामीलाई यो चाहिँ भन्दै गर्दा सुन्दै गर्दा मेरो दायित्व हो भन्ने चाहिँ अनुभूति हुन्छ त्यो
1: बेला. हामी त्यति बेला हो त नि के सर स्कुल किन छोड्थ्यौँ भने घरमा काम भएर होइन,
0: घरमा
1: हुँदा केही हुँदाखेरि आमा बुवाले नजानु भनेपछि ओहो जान पाए हुन्थ्यो भन्दा भन्दै स्कुल छोड्नु पर्ने स्थिति हुन्थ्यो. त्यो खालको व्यवहारिक शिक्षातर्फ केन्द्रित गर्न जरुरी छ कि अहिले.
0: अहिले अब बच्चा बच्चीहरूलाई विद्यार्थी छोराछोरीहरूलाई पुरानै कुरा सिकाउनु पर्छ भन्ने होइन, अहिलेको समाजमा अहिलेको व्यवहारिक शिक्षा के हो त्यो चाहिँ जान्न जरुरी छ. एउटा विद्यार्थीले बिहान उठेपछि आफूलाई चिया बनाउनु पर्ने कुरा, खाना बनाएर प्यारेन्ट्स अगुवाई गर्ने कुरा, लगाएका कुराहरू जुन कुरा थियो भइरहेको छ काम पनि बच्चाले गर्नुपर्छ. अहिले पछिल्लो पटक के देखिएको छ भने बाबाआमा बिरामी भएर हनहनी ज्वरो आएर बिस्तारमा सुत्यो भने बच्चाले पाँच तार दिन्छ कि दिँदैन, कतै मोबाइलमै बिजी भएर फ्री फायर पब्जीतिरै माइन्ड राख्दै बिजी हुन्छ कि आमा तपाईँलाई कस्तो भएको छ सिधा म ल्याइदिउँ भन्छ कि भन्दैन, यी चिजहरूको कमी छ कि गर्छन्. यो पनि शिक्षा हो, यी कुरा पनि शिक्षाभित्र पर्छन्, यो कुरा चाहिँ अलग बुझ्न चाहिँ जरुरी छ.
1: एकदमै हामी शिक्षाकै सेरोफेरोमा छौँ, थोरै हामी पहिलाका कुराहरूलाई सम्झिने कोसिस गऱ्यौँ, तर यी पनि शिक्षासँगै केन्द्रित भएको हुनाले त्यति बेला मलाई लाग्छ कि पढाइ भनेर हामीले त्यस्तो सुविधा सम्पन्न भएर पढ्न पनि पाएनौँ र पनि त्यो खालको नैतिक शिक्षा ज्ञान हुन्छ नि. त्यति बेला त एसएलसी पास हुने बित्तिकै त हामी निवेदन लेख्न आफ्नो लागि आफै गर्थ्यौँ नि त, नागरिकतादेखि लिएर ल बनाउनु पर्छ भन्ने खालको. तर अहिले एसएलसी पास गरिसकेको बच्चालाई गएर ल वडा कार्यालय गएर एउटा निवेदन लिएर आऊ भन्दाखेरि त्यो कन्फिडेन्ट देखिँदैन कि सर, किनभने मलाई लाग्छ यही फौजी पिएको कारणले होला जस्तो लाग्छ. हामी स्कुल जाँदाखेरि नि एक्लै जान्थ्यौँ नि त सर, होइन एक्लै त्यहाँ बाटो कसरी क्रस गर्ने, कति छेउमा हिँड्ने, होइन त्यति अथवा अलिकति भिर पहाड हो भने नि त्यहाँ कसरी हिँड्ने, पानी पर्यो भने ओत कहाँ बस्ने, ती सबै कन्फिडेन्ट भयो नि त. अहिले हामीले अब स्कुल घरमै बस्किन आइपुग्छ, त्यही पनि फेरि झोला बोकेर बुवा आमाले काखामा लिएर गाडीमा चलाउँछौँ, होइन त्यसले गर्दाखेरि कतै हामीले आफ्नो बच्चालाई एकदमै डिपेन्डेन्ट आफूसँग त्यो बनाइरहेका छौँ. त्योतर्फ पनि सोच्न एकदम जरुरी छ, हेर्दा हामीलाई एकदम सामान्य लाग्छ. अघि सरले भने जस्तै अहिले भैँसी नहोला बारी नहोला, होइन भैँसीले उम्रो फाल्यो कि फालेन भन्ने कुरा हेर्ने नहोला, तर कमसेकम पहिला कुवामा पानी लिन जानुपर्ने थियो होला, धारामा थियो होला, अहिले पसलमै भयो नि त पानी लिएर आउँछ कि आउँदैन त, पसलमा गएर किनेर जार लिएर आउने त छ नि त. त्यो खालको परिवेश अनुसार चेन्ज भएका कुराहरूलाई चाहिँ हामीले एक्सेप्ट गर्नुपर्छ, छुट्टै हामी विद्यालयतर्फ नै केन्द्रित हुन्छौँ सर. एउटा सफल विद्यालयको पहिचान चाहिँ के रहेछ सर, विद्यार्थीको मेहनतलाई भन्ने कि अथवा त्यहाँ अनुशासन व्यवहार सृजनशीललाई अथवा जीवन उपयोगी स्थितिलाई केलाई भन्ने.
0: सफल विद्यालयको पहिचान भनेको उसले उत्पादन गरेका विद्यार्थीहरू ग्लोबल मार्केटमा कतिको कम्पिट गर्न सक्नेछन् एउटा त्यसले पनि मिजर्मेन्ट हुन्छ ग्लोबल. किनभने अब अहिले त समयले पनि विश्वलाई एउटा सामान्य घरको रूपमा परिभाषित गरिसकेको छ. ग्लोबल मार्केटमा बच्चाले कतिको कम्पिट गर्न सक्ने नागरिक उत्पादन गरेको छ त्यो एउटा कुरा महत्वपूर्ण कुरा रह्यो. किनकि जीवन त आफै जिउनुपर्छ, बच्चा जीवन जिउनुको लागि योग्य हुनुपर्छ. नम्बर दुई, त्यो विद्यालयले दिने शिक्षामा विद्यार्थी साँच्चै कतिको चाहिँ व्यवहारिक बन्न सके. भूखण्ड शिक्षाका लागि ल्याउन त खोजिपिए ल्याए, सबैले ल्याए, ल्याउन सक्लान्, तर विद्यार्थी कतिको चाहिँ आफ्नो जीवनसँग कतिको अभ्यस्त छन्, जीवन जिउने कलासँग कतिको अभ्यस्त छन्, व्यवहारिक छन् छैन, समाजमा कतिको रूपान्तरण भएका छन् छैन, यी कुराहरू कसरी हेर्छन् त्यो पनि एउटा विद्यालयको पहिचान बन्छ. र अर्को कुरा, पछिल्लो पटक हाम्रो संस्कृति, मौलिक संस्कृति, कला, जुन हाम्रा चाहिँ रीतिरिवाज परम्पराहरू छन् यी पनि हाम्रो अमूल्य सम्पत्ति हुन्, यिनको संरक्षणमा बच्चाको ध्यान जान्छ कि जाँदैन. अब आधुनिकता अवलम्बन गर्ने भन्नेमा आफ्नो पुरानो परम्परालाई कम्प्लिटली चाहिँ इग्नोर गर्न पनि हुँदैन. हाम्रा परम्परा संस्कृति रीतिरिवाज, राम्रा संस्कृति रीतिरिवाजलाई कतिको मूल्य दिएका छन् विद्यालयहरूले. अहिले पछिल्लो पटक अबको आवश्यकता भनेको संस्कारसहितको शिक्षा हो जस्तो लाग्छ मलाई. अब बिस्तारै हामीले संस्कार बिर्सँदै गयौँ, संस्कार बिर्सेर शिक्षा प्राप्त गऱ्यौँ भने त्यो शिक्षाले चाहिँ राम्रो नागरिक उत्पादन गर्छ. अबको विद्यालयहरूले आफ्नो पहिचान बनाउनु पर्यो भनेको संस्कारसहितको शिक्षा, विद्यालयभित्र संस्कारको सिकाइ हुनुपर्छ अब भन्ने चाहिँ लाग्छ मलाई. त्यो नै विद्यालयको पहिचान बनाउनुपर्छ.
1: हजुर, अहिले पछिल्लो समयमा पढ्ने भने मोबाइल लियो होइन सर, अनि मोबाइलमा पढेको छ कि के गरेको छ थाहा हुँदैन कि अभिभावकहरूलाई. अनि पढाइप्रति रुचि जगाउनको लागि शिक्षक तथा अभिभावकको भूमिका चाहिँ के हुन्छ सर?
0: पहिलो कुरा अब पढाइपट्टि रुचि नगर्नुको पछाडि धेरै कुराहरू धेरै फ्याक्टरहरूसँग चाहिँ एट्र्याक्टर हुन्छन्। जस्तो पहिलो कुरा अब पढ्नपट्टि रुचि नगर्नुको कारण कतै हाम्रो करिकुलममा पनि केही डिफेक्टहरू छन् कि बच्चाहरूले खोजेको चिज समयले खोजेको चिज मा करिकुलममा एड्रेस भएको छैन कि भन्ने पनि हुनसक्ला। दोस्रो कुरा टिचिङ पेडागोजी कतै बच्चाहरूलाई इन्ट्रेस्टेड हुने गरी जान सकिएको छैन कि विद्यालयहरूले भन्ने पनि पर्न सक्ला। दोस्रो कुरा सिकाइ चाहिँ जीवनप्रयोगी भएन कि कतै त्यो सिकाइ सिकिसकेपछि बच्चाले आफ्नो जीवनमा प्र्याक्टिकल युज गर्न मिल्ने कुरा छैन भने अनि त्यो त्यसले सिकाइप्रति वितृष्णा जगाउँदै जान्छ। उसले मैले सिकेको सिपलाई जीवनमा कहाँनिर गएर प्रयोग गर्छु भन्ने कुरा जान्न पर्यो, थाहा हुनु पर्यो, उसले लक्ष्य निर्धारण गर्न पर्यो। त्यो कुराहरू भएन भने सिकाइमा आकर्षण कम हुन सक्छ। यी कुराहरू चाहिँ अब प्रमुख कारण हो जस्तो लाग्छ मलाई।
1: नेपालको शिक्षा क्षेत्रलाई चाहिँ निजी विद्यालयहरूको योगदान चाहिँ कस्तो छ सर?
0: अब अहिले यस्तो विषयमा सरकारले पनि एक किसिमको चाहिँ अध्ययन पक्कै पनि गर्नुभएको छ सरकारमा पनि। निजी विद्यालयको भूमिका कति छ भन्ने विषयमा हामीले मिजर गर्ने हो भने सामुदायिक विद्यालयमा सरकारको लगानी, सरकारको केयर, सरकारको चाहिँ योगदान, निजी विद्यालयमा सरकारको कति पनि भूमिका विहीन योगदानमा पनि अहिले समग्र हेर्ने भने समग्र नेपालको शिक्षामा निजी विद्यालयले दुई तिहाई योगदान बढी गरेको जस्तो मलाई लाग्छ। पोखराकै हकमा हेऱ्यो भने पनि झन्डै हामी 65% विद्यार्थीहरू निजी विद्यालयमा अध्ययनरत गर्छन्। ती 65% विद्यार्थीहरूको जिम्मेवारी निजी विद्यालय लिइरहँदा अब योगदान कति छ भनेर हामीले प्रश्न गर्ने ठाउँ चाहिँ सायद हुँदैन जस्तो लाग्छ। त्यो यदि नेपालको शिक्षामा निजी विद्यालयहरूको भूमिका हुँदैन थियो भने सायद आजको यो अवस्थामा नेपालको शिक्षा आइपुग्दैन। त्यसलाई चाहिँ तसर्थ पनि निजी विद्यालयको ठुलो योगदान छ, ठुलो भूमिका छ, ठुलो पाठ निजी विद्यालयले ओगढेको छ, त्यो चाहिँ हामीले चाहिँ स्वीकार गर्नुपर्छ।
1: हजुर, भनेपछि राज्यले चाहिँ त्यति धेरै मूल्याङ्कन गरेको छैन
0: भन्नुभयो? राज्यले मूल्याङ्कन गर्ने भने हामीलाई राज्यबाट बजेट चाहिन्छ हामीले कहिले पनि भन्दैनौँ। हामी निजी व्यवस्थापन र सञ्चालित विद्यालयहरू, तर राज्यले नीति निर्माणको बेला कतै निजी विद्यालयहरूलाई अप्ठ्यारो पर्छ कि यो कुराहरू निजी विद्यालयको निम्ति न्यायोचित हो कि होइन भन्ने विषयमा चाहिँ सोच दिनुपर्छ। निजी विद्यालयमा पढ्ने विद्यार्थी र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी दुवै देशका नागरिक हुन्। दुईटा एउटा आमाले आफ्ना दुईटा छोराछोरीलाई फरक व्यवहार गर्दै गर्दा छोराछोरीले के सोच्ला, भोलि चाहिँ त्यति नै छोराछोरीहरूले बाबालाई हेर्ने दृष्टिकोण कस्तो भन्ला, त्यसले घरको समग्र घरको वातावरण सृजना गर्ने हो नि त होइन? राज्यको हकमा त सामुदायिक विद्यालय पनि र निजी व्यवस्थापनमा व्यवस्थापन गरिएका संस्थागत विद्यालय पनि एउटै दृष्टिकोणले हेर्नुपर्छ नि। निजी विद्यालयमा पढे बाबा तिमीले यति घर तिर्नुपर्छ एक्जाम्पल भित्र आए नि पछि विरोधका बाबजुद हटे एउटा बाटो त अलिकति व्यवहारिक गर्न सकेन कि सरकार कतै निजी विद्यालयमाथि अलिकति बढी नै विवेकारी भयो कि यो कुरा चाहिँ स्वभावले देखिएको छ, पब्लिकले पनि फिल गर्ने गरी हामीले देखाएको छौँ। दोस्रो कुरा, म सामुदायिक विद्यालयमा पनि केही समय हेडमास्टर भएर काम गरेँ। सामुदायिक विद्यालयमा शिक्षक कर्मचारी र शिक्षक साथीहरूले यति धेरै तालिमको अवसर पाउनुहुन्छ, इन्ट्रेस्ट नहुँदा नहुँदै पनि तालिमको अवसर पाउँछ, कति अवसरहरू उहाँहरू छोड्नु पनि हुन्छ। हामी निजी विद्यालयमा कार्यरत छौँ, वर्षौँदेखि हामी निजी विद्यालयमा पढाइरहेका शिक्षक साथीहरूलाई सरकारले तालिमको हकमा पनि भेदभाव नगरिदिए हुन्थ्यो। यिनीहरू बाट पढाइएका विद्यार्थी पनि हाम्रै नागरिक हुन्, यिनै देशको चाहिँ नागरिक हुन्, यिनै देशका छोराछोरी हुन् भन्ने चाहिँ सोचिदिए हुन्थ्यौँ। यी चिजहरूमा नीति निर्माणका कुरामा, सञ्चालन गर्ने कुरामा, अनि त्यसपछि गएर उपन्यासमा राज्यले दिने चाहिँ तालिमका कुरामा भेदभाव नगरिदिए हुन्थ्यो। त्यो गर्नु हुँदैन, त्यो गर्नु भनेको समग्र राज्यले आफ्नो शिक्षा प्रणालीलाई गलत दृष्टिकोणले हेर्नु हो, र त्यसको समग्र असर गर्ने हो, राज्यलाई असर गर्ने हो। निजी विद्यालयमा पढे बापत विद्यार्थी जब स्कलरसिपमा चाहिँ पाउँदैन, स्कलरसिपमा एप्लाई गर्न पाउँदैन भने राम्रो भेदभाव त बाहिर जान्छ, तर कम्पिट गर्छ, माथि त ग्लोबल कम्पिट गर्न पाउँछ, उसले चाहिँ विदेशमा एप्लाई गर्छ, नेपाल सरकारले उसको विज्ञता चिन्दैन। तिमी चाहिँ अयोग्य छौ, किन अयोग्य छौ भने तिमी निजी विद्यालयमा पढेको कारणले अयोग्य छौ भन्दै गएर त विद्यार्थीले यो सरकारलाई कसरी हाल्ने? म निजी विद्यालयमा पढेका कारणले अयोग्य भएँ, राज्यमा स्कलरसिप पाउँदिन भने अनि मेरो राज्यप्रति भूमिका किन हुन्छ? उसले विदेशमा एप्लाई गर्छ, विदेशमा उसको क्षमता चिन्छ, किनेर लैजान्छ भने अनि विदेश गयो भने मैले गरेर हुँदैन नि। हाम्रो विद्यार्थीलाई भूमिका फरक तरिकाले हेर्नु भयो राज्यले। दुवै विद्यार्थी, निजी विद्यालयका विद्यार्थी पनि, सामुदायिक विद्यालयका विद्यार्थी पनि एउटै दृष्टिकोणले हेर्नुपर्छ राज्यबाट पनि, र हामीले पनि संस्थागत विद्यालय चलाएका साथीहरूमा केही हाम्रा प्र्याक्टिसहरूले सामुदायिक विद्यालयहरूलाई पनि सँगसँगै रहेछौँ। कतिपय कुराहरू सामुदायिक विद्यालयमा गुड प्र्याक्टिसेस छन्, त्यसलाई संस्थागत विद्यालयले अवलम्बन गरौँ, र सँगसँगै हेर्न सक्यो भने समग्र शिक्षा त हाम्रो हातमा, हामीले राम्रोसँग लगाउन सक्छौँ।
1: सरले त दुवै खालको अनुभव गर्नुभयो नि त सर होइन अघि भन्नुभयो तपाईँले भनिहाल्नुभयो सामुदायिक विद्यालयको नि काम गर्नुभयो अहिले निजी विद्यालयको प्रधान अध्यापक भइरहँदाखेरि त्यो ल्याकेजहरू कहाँ कहाँ छ भन्ने सरलाई एकदम प्रष्ट रूपमा जानकारी छ सरले भने जस्तै हामीले पनि त्यो देखिरहेको हुन्छौँ त्यो सामुदायिक विद्यालयमा यति धेरै तालिमहरू भइरहेको छ फेरि गुणस्तरीय शिक्षा र अलिकति रिजल्टलाई हेर्ने हो भने फेरि निजी विद्यालयकै रिजल्ट चाहिँ अलि राम्रो आएको हो कि जस्तो लाग्छ नि त त्यहाँ त्यो जनशक्ति हुँदाहुँदै पनि किन त्यो अभ्यास हुन सक्छ
0: एकदम कस्तो मिठो कुरा गर्नुभयो म्याडमले सामुदायिक विद्यालयमा साँच्चै शिक्षक साथीहरूको योग्यता शिक्षक साथीहरूको कार्यक्षमता शिक्षक साथीहरूको चाहिँ जुन खुबी हेर्ने हो भने सामुदायिक विद्यालयमा 101 बेस्ट टिचरहरू एकदमै ट्रेन टिचरहरू हुनुहुन्छ 101 बेस्ट टिचरहरू हुनुहुन्छ र निजी विद्यालयमा चाहिँ त्यति धेरै तालिम हामीले दिनु चाहिँ हामी पनि अब प्याप्सनले प्याप्सन मार्फतका विद्यालयहरूलाई एमप्याप्सनले एमप्याप्सन मार्फतका विद्यालयहरूलाई यसरी क्लस्टरहरू बनाएर हामीले तालिम त दिन्छौँ तर हाम्रो तालिमहरू पर्याप्त चाहिँ छैन त्यसरी हुँदा पनि समग्र फेरि आउटपुट देखेका निजी विद्यालयमा किन राम्रो जगाउँदो होला भने समग्र प्यारेन्ट्सको चासो समुदायको चासो हुनु स्वाभाविक त्यसको मात्रै एउटा कारण व्यवस्थापन निजी विद्यालयमा व्यवस्थापन असल अलिकति बढी व्यवस्थापकीय कुरामा बढी राम्रो भूमिका भएकै कारणले गर्दा निजी विद्यालयको चाहिँ गुणस्तर देखिने हो त्यसरी सरकारले सामुदायिक विद्यालय व्यवस्थापन गर्न सक्ने हो भने सामुदायिक विद्यालयमा पनि भएका साथीहरू असाध्यै योग्य र व्यवस्थापनकै कारण यो फरक चाहिँ बिल्कुल व्यवस्थापनको कारणले मात्र थियो
1: सर तपाईँ एनप्याप्सनको वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ कास्तीको एनप्याप्सनले पछिल्लो समयमा गरिरहेका गतिविधिहरू चाहिँ के छन्
0: हाम्रा गतिविधिहरू एकदमै धेरै पूर्ण रूपमा विद्यार्थी केन्द्रित शिक्षक अभिभावकहरू केन्द्रित गतिविधिहरू गर्छौँ हामीले वर्षको सुरुमै एउटा क्यालेन्डर तयार गर्छौँ र हामी विद्यार्थी एउटा एमप्याप्सनको फरक चिज भने के हो भने हाम्रो चाहिँ जोइन्ट एक्जामिनेसन हुन्छ हामी 44 विद्यालय सदस्य छौँ 44 विद्यालयमा एउटै पाठ्य पुस्तक लागू हुन्छ एउटै प्रश्नपत्र लागू हुन्छ र प्रश्नपत्र एमप्याप्सनको परीक्षा समितिले तयार गर्छ अनि शिक्षक साथीहरूले परीक्षाको दिनमा ती प्रश्नपत्र देख्नुहुन्छ जोभन्दा अगाडि देख्नुहुन्न त्यो कारण सबै कुरा सिकाउनु पर्ने कुरा सबै सिकाउनुहुन्छ र अनि संयुक्त परीक्षा प्रणाली छ सबै एक्टिभिटिजहरू हामी संयुक्त रूपमा गर्छौँ विद्यार्थीका तालिम पनि हामी गर्छौँ अभिभावकलाई तालिम पनि हामी गर्छौँ शिक्षकका तालिमहरू पनि हामी गर्छौँ अनि खेलकुदका कार्यक्रम विद्यार्थीसँग चाहिँ लक्षित गरेका धेरै कार्यक्रमहरू एनप्याप्सन कास्कीले आयोजना गर्छ विभिन्न कार्यक्रम लगभग वर्षमा आलोचना कार्यक्रमहरू चाहिँ एकाडेमिक कार्यक्रमहरू गर्छ र अर्को यो वृहत कार्यक्रम ठुलो कार्यक्रमहरू एक वर्ष हामी शैक्षिक प्रदर्शनी वृहत शैक्षिक प्रदर्शनी भनेर गर्छौँ जहाँ सायद यहाँहरूले पनि कतिको चाहिँ अनुभूति पाउनुभयो बच्चाले डोको बन्न नाम्लो बन्न गुन्द्री बन्न पनि हामीले ती अन्य स्पोर्ट त्यहाँ प्रदर्शनी केन्द्रमा चाहिँ ठाउँ लिएर हाम्रा बच्चाहरू त्यही डोको बने त्यही गुन्द्री बने त्यही नाम्लो बने त्यही चाहिँ भगानी बने होइन त्यो खालको चाहिँ प्रतिस्पर्धा पनि हामी गराउँछौँ बच्चामा त्यो त्यो चिजको ज्ञान पनि आवश्यक छ त्यो त्यति बेला एकदमै धेरै लाग्यो हामी बच्चाहरूका ती एक्टिभिटीहरू त्यो माल प्रतिभा अन्तर्गत हामी गर्छौँ अनि फेरि एक वर्ष हामी खेलकुद गर्छौँ सम्पूर्ण लगभग धेरै जसो खेलहरूलाई समावेश गराएर सदस्य विद्यालयका विद्यार्थीहरू बिच कम्पिट गराएर हामी चाहिँ यी कार्यक्रमहरू गर्छौँ एनप्याप्सनले अहिलेसम्म उत्कृष्ट कार्य सम्पादनहरू गर्दै आइरहेको छ
1: अहिले पछिल्लो समयमा सर जस्तै स्थानीय तह भइसकेपछि स्थानीय तहले चाहिँ विद्यालय सञ्चालन नियमन गरिरहँदाखेरि होइन उहाँहरूले संस्थागत विद्यालयहरूमा चाहिँ वास्तविक समस्या के हुन् र ती समस्या सँगसँगै सुझावहरूलाई चाहिँ पर्याप्त रूपमा सम्बोधन गरेको पाउनुहुन्छ कि पाउनुहुन्छ
0: त्यो छैन राज्यले सामुदायिक विद्यालयमा राज्यको दायित्व समुदायले व्यवस्थापन गरेको कुराहरूले गर्दाखेरि अब सरकारको त्यहाँ प्रत्यक्ष सहभागिता छ तर निजी विद्यालयको हकमा निजी विद्यालयमा के समस्या होलान् के गरिदियो भने यिनीहरूलाई चल्न सजिलो होला निजी विद्यालयमा पढ्ने छोराछोरीको लागि के गर्न राम्रो होला भन्ने विषयमा अविस्तारै सरकारले सोच्न जरुरी छ स्थानीय निकायले पनि सोच्न जरुरी छ अब पछिल्लो पटक बरु पोखरा महानगरपालिकामा अलिअलि भए पनि थोरै कोअपरेसन गरौँ है गर्नुपर्छ भन्ने कुरा बरु पोखरा महानगरपालिका शिक्षा महाशाखाले अनुभूति गरेको हामीले पाउँछौँ पछिल्लो पटक अब कतिपय कुरा त्यहाँ पनि उहाँहरू टेक्निकल अफिसरहरू होलान् राज्यले बनाएका चाहिँ नीति नियमभित्र रहेर काम गर्नुपर्ने उहाँहरू पनि त्यो बाध्यता होला यद्यपि कहीँ गर्दै झन् अलिअलि चाहिँ सहभागिताको स्वरूप तालिममा कहिलेकाहीँ त्यो भेटिन्छ तर समग्र यो ठाउँमा भएर काशीमा मात्रै पोखरामा मात्रै भएर समग्र शिक्षाको चाहिँ विकास हुने होइन नेपालभरि नै त्यही किसिमले चाहिँ निजी विद्यालयका शिक्षकहरूलाई पनि तालिमको व्यवस्थापन निजी विद्यालयमा पनि चाहिँ अनुगमन अनि सिकाउने कुराहरू यी कुराहरूको चाहिँ आवश्यकता चाहिँ छ
1: हजुर सर तपाईँको अनुभवले के भन्छ जस्तै अभिभावकले चाहिँ आफ्नो विद्या बच्चाको लागि बालबालिकाका लागि स्कुल चुज गर्दाखेरि होइन स्कुल छनौट गर्दा चाहिँ के कुरामा ध्यान दिनु पर्छ?
0: एकदमै राम्रो कुरा गर्नुभयो। विद्यालय सबै विद्यालयहरू उत्कृष्ट छन्, सबैले आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहनु भएको छ, सबै राम्रै गर्न प्रायः स्थापना भएका विद्यालयहरू, सबै शिक्षाकै क्षेत्रमा योगदान गरेर स्थापना भएका विद्यालयहरू। अब अहिले अबको विद्यालयहरू, अब विद्यालयहरू जस्तै गर्दाखेरि कुन विद्यालयमा साँच्चै संस्कार सहितको शिक्षा छ, या कुन विद्यालयले विद्यार्थीलाई जीवनसँग जुझ्ने, जीवनमा आएपछि समस्यासँग जुझ्ने र समस्यासँग नडराउने, समस्यासँग नदोहाल्ने जीवनपयोगी शिक्षा प्रदान गर्न सकेको छ? जस्तो अब अहिले हामीले पछिल्लो पटक अक्सफोर्ड स्कुलको कुरा गर्नुहुन्छ भने हामी प्लम्बिङ सिकाउँछौँ। प्लम्बिङको लागि बच्चाले घरमा पानीको धारा बिग्रियो भने प्लम्बरलाई फोन गर्न नपाओस्, कमसेकम आफ्नो घरमा लिकेज चाहिँ आफै तल जाओस्, कम्प्लिट घरको वायरिङ गर्न नसक्ला त भाँचिएको धाराको टुटी त फेर्न सक्नु पऱ्यो नि त। त्यो त्यसको लागि पनि अरूसँगै निर्भर हुनु पऱ्यो भने त त्यो भयो। हामी प्लम्बिङको कुरा सिकाइरहेछौँ अनि हामी वायरिङको कुरा सिकाइरहेछौँ बच्चाहरूलाई। घरमा सामान्य बत्ती जल्दाखेरि बत्तीको बल्ब फेर्न पनि मान्छे बोलाउनु पर्ने परिस्थिति छ, त्यो पनि नहोस्। अनि बच्चा माटोसँग पनि माटोलाई प्रेम गरोस्। यदि कसैले पनि कुनै विद्यार्थीले कुनै नागरिकले माटोलाई प्रेम गरेन भने त्यो असल नागरिक भन्न सक्छ। खेतीपाती एउटा घरकै कौशीमा किन नहोस्, कौशी खेती गर्न सकोस्। धार्मिकै क्लासहरू हामी चलाइरहेका छौँ, बच्चाका इन्ट्रेस्टमा छन्, डान्सका क्लासहरू छन्, म्युजिकका क्लासहरू छन्, धेरै कुराहरू, यी कुराहरू अब विद्यालयले चाहिँ अवलम्बन गर्नै पर्छ। पढाइका साथसाथै बच्चाकोलाई आफ्नो जीवन, दैनिक जीवनमा आइपर्ने सानातिना समस्याहरू अवसरमा आफै चुन्न सकोस् र त्यसलाई आफैले सल्भ गर्न सकोस्। प्लस आफ्नो भाउ अन्तर्निहित क्षमता कसँग के बन्ने क्षमता छ, त्यो क्षमतालाई उसले प्रयोग गर्ने प्लेटफर्म अथवा सिक्ने प्लेटफर्म विद्यालयमा पाओस्। त्यो खालको शिक्षा र त्यो खालको विद्यालय अबको आवश्यकता हो।
1: हजुर हजुर, पक्कै पनि। सर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: एकदमै धेरै खुसी लाग्यो यहाँको निमन्त्रणामा आएर आफ्ना कुरा राख्न पाएँ। रेडियो सफलता 103.4 मेगाहर्ज परिवार हार्दिक आभार। विशेष गरी दुर्गा म्याडम, यहाँले जुन निमन्त्रणा दिनुभयो, मैले मेरा मनका कुराहरू तपाईँहरूको रेडियो मार्फत सम्पूर्ण जनजनमा पुर्याउने जुन एउटा अवसर प्राप्त गरेँ, यसको लागि पनि सम्पूर्ण रेडियो सफलता परिवार र विशेष गरी यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र अभिभावक जीवनलाई पनि अब हामीले छोराछोरीलाई जीवनसँग जुझ्ने, जीवन बुझ्ने चाहिँ बनाउन जरुरी छ। तसर्थ घरमा पनि हामीले छोराछोरीलाई आफ्ना कामहरूमा सहभागी गराउँदै गर्दा विद्यार्थीहरू अझ, हाम्रा छोराछोरी अझ उत्कृष्ट बन्छन्। त्यसै छोराछोरीको पढाइ बिगारेको हुँदैन भन्ने कुराहरू घरमा पनि चाहिँ जान जरुरी छ। र विद्यालयहरूले पनि अब जीवनपयोगी शिक्षा सिकाउँदै विद्यार्थीलाई समाजसँग भिज्ने बनाउनु चाहिँ जरुरी छ। त्यो चाहिँ लाग्नुपर्छ भन्ने चाहिँ लाग्छ।
1: हस् सर, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद, थ्याङ्क यू।
1: धेरै धेरै धन्यवाद छ समयको लागि। पक्कै पनि अब चाहिँ हामीले धेरै कुराहरू सिकायौँ, बाहिरका कुराहरू सिक्दाखेरि धेरै जान्ने हुन्छौँ कि भनेर सिको पनि भन्यौँ, तर वास्तविक माटो, हाम्रो माटो जे हो, हाम्रो पहिचान त्यही जे हो, त्यसैलाई चाहिँ खोजी गर्यौँ भने मात्रै हामी सक्षम हुने रहेछौँ भनेर हाम्रो इतिहासले भनौँ, हाम्रो पुस्ताले बुझिसकेको छ। त्यस कारणले यो बुझेको पुस्ताले अब आउने पुस्तालाई सिकाउन जरुरी छ। हामीले छलफल गर्यौँ विद्यालयमा भइरहेका गतिविधिहरूदेखि लिएर शिक्षाको अवस्थालाई जोड्ने कोसिस गर्यौँ। अक्सफोर्ड स्कुल जुन पोखरा महानगरपालिका वडा नम्बर 13 बाजा पाटनमा रहेको छ, यस स्कुलका प्रधान अध्यापक एन प्राप्सन कास्तिका वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी सरसँगको कुराकानी आजलाई यति नै। भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौँ। त्यति जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9856028104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
5: अब सबैको लागि वेब सर्भर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
7: कन्ट्याक्ट 0615553050 0615589848
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक चौतारी लोक दोहोरी भाकाहरूको एउटै संगम कार्यक्रम लोक चौतारी बिहान 9:15 देखि 10 बजेसम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ज।

तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै म सदाको दिन जस्तै आजको दिन पनि तपाईँकै सहयात्री प्रीति उपस्थित भइसकेकी छु कार्यक्रममा लुत्चौता आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर रेडियो सफलताको फेसबुक पेजबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 10 बजेसम्म यहाँहरूसँगै समय व्यतीत गर्नेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाम बेसी उकाली उराली भन्ज्याङ चौतारी बनपाखा घाँस दाउरा मेलापात पानी पन्जुरो डाँडा काँडा खोला नाला कुना कन्दरामा गुन्जने मिलन बिछोडा दुःख सुखमा साथ दिने लोकभाकालाई प्रस्तुत गर्ने गर्छौ। यति बेला हामी नेपालीहरूको महान पर्व विजय दशमीको संघारमा छौं। सरसरत शुरू भइरहेको छ। यति बेला हामी दशैं सम्बन्धी गीतलाई नै स्थान दिनेछौं। भन्दै गति पनि ढिला नगरिकन अत्यन्तै मिठो सांगीतिक उसीले प्रहलाद सुवेदी शब्द संगीतमा प्रहलाद सुवेदी त्यसै गरी मेलिना राईको सुमधुर आवाजलाई यति बेला कार्यक्रममा प्रस्तुत गर्नेछु। स्वीकार्नुहोला।

हजुर, अत्यन्तै मिठो सांगीतिक कोशीले बसन्त थापा पलाद सुवेदीको शब्द संगीतमा मेलिना राई बसन्त थापाको संयुक्त आवाजमा अत्यन्तै मिठो दशैसम्म गीत कसरी सिकेको छ कार्यक्रममा अवश्य पनि सन्तले सुनेर भरपूर मनोरञ्जन हुँदैछ भन्ने अपेक्षा गर्दै यति बेला यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी दशैं सम्बन्धी सांगीतिक कोशीहरू प्रस्तुत गर्ने क्रममा विष्णु माझी त्यसै गरी रामु खड्काको समुद्र आवाजसँगै मैलो चोली यति बेला कार्यक्रममा प्रस्तुत गर्नेछु। स्वीकार

बजेर तीनदे मीटर सांगीतिकको शैली प्रस्तुत भइसकेको छ मैले झोली एल्बमबाट रामु खड्का त्यसै गरी विष्णुमाझीको सुमधुर आवाजलाई सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला हामी स्वर श्राद्धको क्षणमा छौं। हाम्रो नेपालीहरूको महान पर्व विजयदशमी हाम्रो घर आँगनमा बितिसकेको अवस्था छ। दशैं सम्बन्धी गीतहरूलाई मैले स्थान दिइरहेको छु कार्यक्रममा। यति बेला कतिपय ढिला नगरिकन यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कुशेलीहरू प्रस्तुत गर्ने क्रममा हातिन्दै मिठो सांगीतिक कुशेली विष्णु खत्रीको शब्द संगीतमा विष्णु खत्री त्यसै गरी मीना लामाको समुद्र आवाजमा जहाजैको टिकट काटेर हातिन्दै मिठो सांगीतिक कुशेली कार्यक्रममा प्रस्तुत गर्नेछु। त्यसपछि लगतै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउने छु। तपाईँ सुन्दै गर्नुहोला कार्यक्रम।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
4: फोन नम्बर 061587915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्ने समिक्ष काठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 0161 541 984, 541 985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेन्ट 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।

हजुर एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म चाहिँ तपाईँको साथमा प्रीति। विश्राम अगाडि अत्यन्तै मिठो दशैं सम्बन्धी गीत बजिसकेको छ। अवश्य पनि यहाँहरू सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला हामी दशैंको संघारमा रहेर दशैं सम्बन्धी दशैं विशेष गीतहरूलाई स्थान दिइरहेका छौं। यति बेला फेरि पनि कतै पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कसैले प्रस्तुत गर्नेछु। सुर्खेतबाट हाम्रो प्रत्यक्ष विष्टको रोजाईमा पढ्न सफल भएका पुष्कल शर्माको शब्द संगीतमा पुष्कल शर्मा, त्यसै गरी सुनिता बुढा छेत्रीको सुमधुर आवाजलाई परदेशी एल्बमबाट मिठो सांगीतिक कसैले प्रस्तुत गर्नेछु। स्वीकार गर्नुहोला।

अत्यन्तै मिठो सांगीतिक उसले पुष्कर शर्मा सुनिता बुढा छेत्रीको सुमधुर आवाजलाई प्रस्तुत गरिसकेका छौं। विशेष गरी हाम्रो प्रतीक्षा विष्टको रोजाईमा पर्न सफल भएका सम्प्रदायलाई समेटेर हामीले प्रस्तुत गरिसकेका छौं भने पक्कै पनि यहाँहरू सम्प्रदायलाई सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्म स्पर्शी सांगीतिक उसीहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यानकि आजको बसाइलाई बीट मार्ने बेला भइसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक खुमन अधिकारी त्यसै गरी देवी गतिको समुद्र आवाजमा सुन कथा हाम्रो दशैंको अत्यन्तै मिठो सांगीतिक शैलीहरू सम्पूर्णलाई छोड्दै आजको बसाइमा जति पनि श्रोता मित्रहरूले कार्यक्रम लोकसौकारी सुनेर साथ दिनु सम्पूर्ण धन्यवाद। भोलिको बसाइमा पुनः भेटिने वाचा गर्दै म तपाईँकै सहयात्री प्रीति पनि छुट्टी अनुमति चाहन्छु। कार्यक्रम सुनेर केही सल्लाह सुझाव पनि प्रतिक्रिया छन् भने यहाँको सल्लाह सुझाव पनि प्रतिक्रियाको सधैँ भोकुर रहनेछौ। जय गीत जय सङ्गीत तपाईँको बाँकी पल शुभ अनि सुगत रहोस्।

0: हेलो
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
3: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: हस्तकला का संपूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लनचोक। सम्पर्क नम्बर 98461-96844 र 98151-48975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक था किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध स्टूडेंट भिजा में जापान जाना चाहने का लगी सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिए बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिङ को दोस्रो तला फोन नम्बर 061-571-430 9855-83-843 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: गाउँको मिठो मौनीले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाँठी कुरा आयो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसैले कारा तब ख्योर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फी सी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560-2325 98086-35480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल

0: थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: आहा मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166715475। हेलो,
3: हजुर सन्चै कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बारटेन्डर, सुसिने किङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-57-9015।
8: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
9: के चिन्ता लिन्छौ यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
10: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
11: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826060908।
12: सफलता स्टूडियो टाइम।

राम्रै छ यहाँ हेर यो रङ धेरै प्रयोग गरेपछि पोइन्ट्स पाइन्छ अनि धेरै पुरस्कारहरूसँगै बाइक पनि जितिन्छ बाइक जितेपछि गर्लफ्रेन्ड घुमाउने बुझिस् अनि बे गर्नुपर्छ

0: ला यो तेरो लागि यो लाएपछि हिरो
1: कुरा
0: गर्छु मन्छु म

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वास दिनु हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530050 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
4: हेर्न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
5: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
6: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
7: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9857325575।
1: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
8: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840602127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तिल लगा त गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9560214040 9560601 र 9808414040 सम्झनु है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27569।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0615201179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
6: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
6: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक, सम्पर्क नम्बर 98-4-61-96-844, 98-4-61-96-844 र 98-1-51-48-975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615-55-3050, 0615-89848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41-081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9856-35-394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइवेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
6: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
7: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811-87-488।
6: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा प्रात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाऊ।
5: एरिया मै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
2: सुन्न मन लाग्यो।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825127014
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धवै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धवै विवरण हमक लमु जदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैदे कार तब ख्योर्वे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275509।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530508 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807567 9557325575।
3: स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9857320325 9806535480। साथै आयल्स र पीजीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नु पर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
5: हा दाई, पनि कति आतिलो भएको। सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी सधैँ छ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसै दे कार तब ख्योर्वे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले तेल लगाता कान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 0615742525 98560140 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्णा
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छोजर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
6: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथ ही माड़ा तितौरा अचार विदेश पठाउन को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीच में। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 98460-66642 98460-41081। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: टाउके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुदरा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक। सम्पर्क नम्बर 98-461-96-844, 98-461-96-844 र 98-151-48-975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: युवा शक्तिलाई पलायन हुनबाट हामी रोक्ने रोजगारको व्यवस्था।
1: यो गाउँमा बसेर केही हुनेवाला छैन, बल्ल बुझी पुरा छ। ए बुङ्गा हो, तिमीहरू यसरी कोर्ट मात्रै खेलेर आफ्नो जिन्दगी खेर फाल्छौ कि खाडीमा गएर रियल रिङ्गेट कमाउँछौ?

सबतिर भुवनी मानस्थल बाटो जहाँ छोड्यो जहाँ सुन्दै सपनाको जिन्दगी उड्यो आमाका लागि आँखामा हाल्दा पनि नभिज्ने सन्तान उड्यो बाका लागि स्वाभिमान र भरोसा उड्यो घाउको पनि त धर्म हुन्छ काटिएपछि रगत बग्नु पर्छ तर मेरो देशका लागि बेरोजगारीको सिलसिलामा मामुली कामदार उड्यो

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161575475।
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807881234, 9750577123, व्हाट्सएप नम्बर 9801170123।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रुचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथ ही माड़ा तितौरा अचार विदेश पठाउनु को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846066642 9860041। मठ मंदिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9926।

0: परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9857275900।

0: हेलो
1: हजुर सन्जय कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाउ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाउ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi, desh bidesh ka 5 tari hotel ma karyarat, chef ra manager dwara talim dine, bidesh ma manyata prapta, antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Tare hotel haruma field visit ra field training garaine, CTVT dwara skill test garai certificate dine. Tapai hamro bishwasit na safal.
3: Kantipur Hotel Training Center. मार्गो चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867081234, 97050771123, व्हाट्सएप नम्बर 9811771123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु जदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतासिम विषया रुसै दे कार तब खोरबे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवर नमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9850628104
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाउ
7: नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061544 5419 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 59 50 960। दोस्ती टु मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98162693 98562855 समझने सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 98560325 98086 35480 साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टीब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण थै रोसै औ विवरण क्या चिम विश्या रोसै दे कार तब ख्योर भे खै भै बैंक छो जरियासी थेरै सेल्फी सी केवाईसी विवरण धवै विवरण नमकलमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ का

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौं, स्वस्थ नागरिक बनौं।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीग्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चा

0: सँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
0: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
0: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900। एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
2: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 सार्वजनिक सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

0: एउटा सानो मान्छेको चाहना
1: जोनी जोन ए पापा एकिन चुडन्यो पापा
0: अनि हामी सबैको चाहना रेडियो सफलता 103.4 मेगाहर्ज।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: साइनमै खै सोल्टी रे त अझ त माइ
1: ए आउँदै होला नि
0: अरे भेट्न मन लाग्छ्या हो के कान्छ त्यो डालो यता ल्या त
1: ल
0: ए उ सोल्टीहरु पनि आइहाले नि
2: आयो हो सोल्टी नि आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
8: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: साथी, हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
8: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक। सम्पर्क नम्बर 98461-96844 र 98151-48975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
9: पोखरा 2 बिन्दावासिनी बस पार्क।
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
9: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98161-15475।
8: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
12: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
8: नेपाली पन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक

0: कृषि उत्पादन मार्फत स्वस्थ जीवन का लागि इन्द्रेणी अर्गानिक फार्म।
1: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 50 27 500। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-574-668। मोबाइल नम्बर 98-560-28-104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98561440 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट
2: लिमिटेड। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460066042 98660041081।
3: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171487488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
5: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
6: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
5: अब सब को लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस।
7: कन्ट्याक्ट 0615530050 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: जसले सिन्दूर भर्यो त्यो जीवन साथी हो, जसले तिमीलाई दुःखमा साथ दियो त्यो असल साथी हो, म त तिम्रो असल साथी हो।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैराने भइसके।
3: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।
0: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र,

0: रुक्मावली, प्यान दर्ता, प्रमाण पत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
1: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कम्पनी संचालक समितिको निर्णय,
1: क वा ख वर्गको बैंकबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
0: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
0: उद्योग दर्ताको निवेदन फारम ख,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
0: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
1: मेसिन औजारको कोटेसन र स्किम,
0: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
1: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
0: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
1: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
0: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
1: संचार, पर्यटन, स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
0: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
1: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
0: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
1: आईईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम, स्वीकृत कार्यसूची तथा आईईए प्रतिवेदन।
0: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

0: हेर्नु न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
4: के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि? फेरि राख्नु जस्तो कता बनाएछ?
5: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
4: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9802517014।
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट स।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
3: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदै छ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 98560-32717 र 98460-55079।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: प्रिंटिंग छपाई संबंधी सबै काम अब एकै ठाउँ ओम प्रिंट हाउस। ओम कंप्यूटर डिजाइनिंग एंड एडवर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसार का लागि फ्ल्याक्स प्रिंट 2D 3D बोर्ड तथा बैनर प्रिंट मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रम को कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिंट तथा फोटोकपी स्टिकर कप प्रिंट टी शर्ट प्रिंट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिंट हाउस पोखरा 8 सिर्जना चोक फोन नंबर 061-576-110 प्रोप्राइटर मनोज बास्तोला 98-560-2225 98-560-26-110।
0: बाल बालिका का लागि स्वर्ण बिन्दु खुवाइनी कार्यक्रम सम्बन्धी विशेष सूचना।
2: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्ण बिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
0: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
2: स्वर्ण बिन्दु खुवाइने मिति 2083 कार्तिक 16 गते मंगलबार।
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
2: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आऊ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
2: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी आयुर्वेद अस्पताल पोखरा 26 कास्की।
2: फोन नम्बर 061-563-528 मोबाइल नम्बर 98-560-055-28।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 5 60 52 855 समझनु सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई
3: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
2: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
4: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
6: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा
5: फोन नम्बर 061 57 9 15
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्ड को तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा

0: सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारी पाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-6127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम छिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश

0: ज्ञान बिना हो भक्ति पे भक्ति बिना नहीं ज्ञान भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द मानव जीवनको यथार्थता परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं किनकि हामीले त 500 मुद्दन्य विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: अनन्त श्री विभूषित जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा पुराण एवं अन्यान्य धर्म ग्रन्थहरूमा रहेका विरोधाभाषी सिद्धान्तहरूको समन्वय गर्दै भगवत प्राप्तिको सर्वसुगम एवं सर्वसाध्य मार्गको प्रतिपादन गर्न लाग्नु भएको छ। यहाँहरू स्वामीजीका सारगर्भित प्रवचन मनोयोगका साथ श्रवण गर्नुहोला। प्रवचन धारावाहिक हुनेछ अतएव प्रतिदिन सुन्न अनिवार्य छ।
3: अब विद्वानहरूले बोल्न सुरु गरे सबले आफ्नो कुरा बताउँछन् कोही शिव पुराणबाट बताउँछन् कोही विष्णु पुराणबाट बताउँछन् कोही वेदको एक ऋचाको व्याख्या गर्छन् कोही गीताको अर्को अध्यायको एक अध्याय अर्कोले अर्को अध्यायको त त्यहाँ कुरा बाजिरहन्छ। एउटाले एउटा सिद्धान्त बताउँछ अर्कोले अर्को सिद्धान्त टाढा खोज्न जानु पर्दैन। एक तरफ भगवान श्री कृष्णले बताए कि जब जब धर्मको हानि हुन्छ म आउँछु फेरि अर्को अध्यायमा पुगेपछि भन्छन् धर्म वर्म त्यागिदे अर्जुन। दुईटा सिद्धान्त त बाजियो काटियो त 18 दिन चल्ने त्यो सम्मेलनमा 9 दिनसम्म त जनताहरूले आशा गरे कि आउला आउला आउला तर सब बाजिन थाले त तिनीहरूले आवाज उठायो हुटिङ गरे ए आफ आफ्नो कुरा नबोल कृपालु परमहंसले राखे अनुसारको प्रश्नको समाधान गर। विरोधी सिद्धान्तको ठुलै हल्ला मचियो बोल्नै दिएनन् त उनीहरूले प्रयत्न गरे तर हिसाब किताब बनेन त उनीहरूले मिटिङ गरे प्राइभेट ती विद्वानहरूले कृपालु परमहंसलाई नराखिकन। यो जुन प्रश्न कृपालु परमहंसले यहाँ राखेका छन् यसको उत्तर हुन सक्दैन किनकि वेद शास्त्रमा छ नै विरोधी सिद्धान्त। त्यसैले हामीलाई यहाँ अपमान गर्न बोलाइएको हो क्रिटिसाइज गर्न। त्यसैले अब उनीहरूले एक डिसिजन लिए र त्यो डिसिजन आएर माइकमा बोलिदिए हेर्नुहोस् यो जुन कृपालु परमहंसजीले यहाँ प्रश्न राखेको छ त्यसको जवाफ अब स्वयं कृपालु परमहंसले नै दिनुहुनेछ। यो बोलिदिए माइकमा श्री महाराजजीको जानकारी बिना नै बोलिदिए त फेरि श्री महाराजजी आउनुभयो मञ्चमा उहाँले भन्नुभयो ठिक छ यदि कसैले गर्न सक्दैनन् भने त फेरि मैले गर्नु नै पर्यो तर म दिनको 3-3 घण्टा बोल्नेछु र बाँकी 9 दिन पूरा मै बोल्नेछु। सब विद्वानहरूले भने बोल्नु सब हामीलाई बोल्नु छैन तपाईँले बोल्नु सबलाई चित्त बुझाउनु हेर्नुहोस् कसरी बुझाउनु हुँदो रहेछ। त श्री महाराजजीले बोल्न सुरु गर्नुभयो यद्यपि त्यो दिन समय सकिसकेका थियो भोलिपल्टदेखि बोल्नलाई निश्चय भयो त महाराजजी जब डेरामा जानुभयो भोलिदेखि बोल्नु छ वेद शास्त्रयुक्त त महाराजजीका अन्तरङ्ग जुन सत्सङ्गीहरू थिए उनीहरू त बुढा बुढा थिए महाराजजी त 32-33 वर्षको उनीहरूले महाराजजीलाई भने महाराजजी हजुरले वेद शास्त्र त कहिले बोल्नु भएको हामीले सुनेका छैन अब यत्रो प्रश्नको समाधान वेद शास्त्रद्वारा कसरी गर्नुहुन्छ? महाराजीले मुस्कुराएर भन्नुभयो, अब परेपछि गर्नै पर्ला। त भोलिपल्ट आउनुभयो, उहाँ आसनमा बोल्न सुरु गर्नुभयो र वेद शास्त्रमा रहेका विरोधी सिद्धान्तलाई निकाल्दै यस कारण हो समाधान गर्दै जानुभयो, जसरी मैले यहाँ गर्दै आए विगतमा। एक थोपा मात्र दिए मैले त, उहाँ त समुद्र हुनुहुन्छ, समन्वय गर्दै गर्दै गर्दै ल्याउनुभयो र एक मार्ग पनि बताइदिनु भयो। त त्यसको पूरा चर्चा भयो। त त्यहाँ त्यो सम्मेलनमा एक विद्वान उपस्थित थिए, गिरिधर शर्मा चतुर्वेदी, जुन काशी का विद्वान थिए, काशी विश्वविद्यालय का प्रोफेसर। उनले जब सुने श्री महाराज जी को वक्तव्य, त काशीमा गएर यसको चर्चा गरे त्यहाँको विद्वानहरूसँग। एक 32-33 वर्षको ठिटो छ, क्या वेद शास्त्र बोल्छ, यो कुरा बताए। र त्यहाँ तत्कालीन एक काशी विद्वत परिषद नामक संस्था थियो, जसमा 500 विद्वानहरूको सभा हो। त्यो ध्यान दिनुहोस्, 500 विद्वानहरू, सब 101 विद्वान, हरेक आफ्नो विषयमा, अलग अलग विषयमा, कोही गीताका विद्वान, कोही पुराणको, पुराणमा पनि अलग अलग पुराणको, वेदमा पनि अलग अलग, कोही आरण्य, कोही ब्राह्मण, कोही उपनिषद, अलग अलग 500 विद्वान त्यसका सदस्य थिए। उनी पनि ती गिरिधर शर्मा चतुर्वेदी पनि, उनले 500 जना विद्वानको सभामा यो चीज बताए। हे कृपालु परमहंस, 32-33 वर्षको ठिटो, यति धेरै ज्ञान छ उसमा। त व्यक्तिहरूले पत्याएनन्, यो हुन सक्दैन, यी बुढा भए त फेरि यिनको फ्युज उड्यो होला, हल्का रूपमा लिए। त यो सन 1955 कुरा थियो। सन 1956 पुनः श्री महाराजीले कानपुरमा एक यस्तै धार्मिक सम्मेलनको आयोजन गर्नुभयो, किनकि वेदले रिक्वेस्ट गरेका थियो नि, उहाँलाई त ग्राउन्ड चाहिएको थियो, कहाँ स्पष्ट गरौं यसलाई। त त्यहाँ कानपुरमा यस्तै सम्मेलन भयो। त त्यो काशी विद्वत परिषद जुन थियो, 500 विद्वानहरूको सभा, तिनीहरूले पनि एकजनालाई पठाए त्यो सम्मेलनमा। कसलाई पठाए? महामन्त्रीलाई पठाए, त्यहाँको महासचिव मान्नुहोस्, काशी विद्वत परिषदको। किनकि काशीका विद्वानहरू कसैलाई पनि विद्वान स्वीकार गर्दैनन् सहस्र, उनीहरू शास्त्रार्थ गर्न ललकार्छन्, हराएरै छोड्नुपर्छ, यो मान्यता हुन्छ उनीहरूको। काशीका विद्वान मात्र विद्वान रहन्छन्, अरूलाई हराउनुपर्छ, यो मान्यता। त कृपालु परमहंसले जुन सम्मेलन गर्दैछन्, त्यहाँ गएर कृपालु परमहंसलाई हराउने जिम्मा दियो त्यहाँका महासचिव राज नारायण शुक्ला जीलाई, सतशास्त्री, छै दर्शनको ज्ञाता, उनलाई नियुक्त गरे कानपुरमा। त कानपुरमा चाहिँ श्री महाराजजीको पनि बोल्ने थियो वक्तामा, तर सम्मान गर्दै श्री महाराजजीले सब पब्लिकमा एनाउन्स गर्नुभयो कि यो धार्मिक सम्मेलनमा काशी का परम विद्वान शतशास्त्री राज नारायण शुक्ला जी हाम्रो माझमा उपस्थित हुनुहुन्छ, अब उहाँले आएर हामीलाई तत्व ज्ञान दिनुहुनेछ, यो एनाउन्स गर्नुभयो। त राज नारायण शुक्ला जी जो त्यहाँ थिए, उनले तुरन्त एक चिट लेखेर पठाए। त्यो चिटमा लेखिएको थियो कि म आज बोल्दिन, आज मेरो बोल्ने ठाउँमा कृपालु परमहंसले बोलुन्, म भोलि बोल्छु। अब यति ठूला विद्वान थिए कि उनको कुरा कसैले काट्नै मिल्दैन थियो। त श्री महाराजजीले यही कुरा बोलिदिनु भयो माइकमा, उहाँले भोलि बोल्नुहुन्छ अरे, आज मलाई बोल्नु भन्नुभएको छ उहाँको समयमा। किन उनले भोलि बोल्ने भने, यसको कारण छ। कारण यो छ कि जसले जे बोले पनि श्री महाराजजी वेद शास्त्रद्वारा काटिदिनुहुन्थ्यो। त उनलाई डर थियो कि म पहिला बोलू त फेरि कृपालु परमहंसले मेरो कुरा काट्ने छन्, त्यसैले पहिला कृपालु परमहंसले बोलुन् त उनले बोलेको फेरि म लास्टमा म काट्न पाउँछु। यो सोचेर पहिला कृपालु परमहंसलाई बोल्न भने आफू चाहिँ कलम कपी लिएर बसे, ताकि कहाँ गल्ती गर्छन् कृपालु परमहंसले त्यो नोट गरेर भोलि जनतालाई बताइदिउ, त बस खतम। यो सोच राखेर त श्री महाराजजी आउनुभयो आसनमा, घण्टौं बोल्नुभयो। यता राजनारायण शुक्लाजीको कलम चल्दै चलेन पूरा प्रवचन भरि, गल्ती भेट्नु पर्यो नि, त त्यो दिनको प्रोग्राम खतम भयो। अब भोलिपल्ट राजनारायण शुक्ला काशी विद्वत परिषदका महासचिवको बोल्ने पालो आयो, उनी आए आसनमा बोल्न थाले। त उनले जब बोल्न थाले त श्री महाराजजी उनले बोल्न थालेको दुई मिनटमै उठेर आफ्नो डेरातिर जानुभयो, त्यहाँ बस्नु भएन। अब यहाँ विचार गर्नुहोस् किन जानुभयो, तपाईँहरू कसैले केही बोल्न थाल्यो भने कुन बेला उठेर हिँड्नुहुन्छ, जति बेला त्यसले तपाईँलाई गाली गर्न थाल्नेछ, निन्दा गर्नेछ, ए यस्तोको कुरा के सुन्नु पागल छ भनेर, हो कि होइन? तर कसैले तारिफ गरोस् त तपाईँहरू सुन्नुहुन्छ, अरे त्यस्तो त होइन तर यस्तो त गरे हौ, होइन तपाईँहरूको बानी हुन्छ। तर महापुरुषहरू यो चाहँदैनन्, उल्टो हुन्छ उनीहरूकोमा, तारिफ सुन्न सक्दैनन्, गाली भलै सुनन्। त यहाँ राजनारायण शुक्लाजीले बोल्न यो सुरु गरे कि हामी काशीका विद्वानहरू सजिलै कसैलाई विद्वान स्वीकार गर्दैनौ, बृहस्पतिको अवतार भए पनि हामी शास्त्रार्थको लागि ललकार छौं, तमाम कसीमा कस छौ, त्यसपछि मात्र विद्वान स्वीकार गर्छौ। तर हिजो मैले यहाँ कृपालु परमहंसजीको वक्तव्य सुने केही घण्टा, त सुनेपछि म यो निष्कर्षमा पुगे र यो लाखौं उपस्थित जनसमुदायलाई बताउन चाहन्छु कि कृपालु परमहंसमा जुन भगवत ज्ञान छ, अगाध ज्ञान, त्यसलाई तपाईँहरू चिन्नुहोस्, यो भगवत पर्सनालिटीलाई चिन्नुहोस् र तुरन्त आफ्नो लाभको हेतु प्रयत्न गर्नुहोस्, लागि पर्नुहोस्। यति ठूला विद्वान छन् कृपालु परमहंसजी र भगवत पर्सनालिटी छन्। यसरी बोल्न सुरु गरे, हेर्नुहोस् यहाँ उल्टो भयो, आथे पछार्नलाई तर उल्टो तारिफ गर्न थाले। त जब तारिफ गर्न थाले, महाराजजी उठेर हिँड्नुभयो, उनले घण्टौ सम्झाए जनतालाई कि यस्तो व्यक्ति त युगौं युगमा आउँछन्, यो साधारण पर्सनालिटी होइन, तपाईँहरू लाभ लिनु होला, यो बार बार बोले। र त्यो सम्मेलन समाप्ति पश्चात जब काशी फर्केर गए त उनले काशी विद्वत परिषदको मिटिङ बोलाए 500 जनालाई नै, र बताए कि जुन चतुर्वेदी जीले बताथे, गिरिधर शर्मा चतुर्वेदीले, तिनले बताको भन्दा पनि धेरै पाए मैले कृपालु परमहंसमा, अद्वितीय ज्ञान। जब यो कुरा बताए त 500 विद्वानहरूले भने कि त्यसो भए त्यो व्यक्तिलाई यहाँ बोलाउनु पर्छ, 500 जना मिलेर भए पनि पछार्नु पर्छ, विद्वान रहन दिनु हुँदैन, हामी हौ काशीका विद्वान। हेर्नुहोस् जसको भित्र प्रेम हुँदैन, जसको भगवानको लागि आँसु बग्दैन, व्याकुलता छैन, प्रेम छैन, ती अहंकारी हुन्छन्, केवल ज्ञानवाला व्यक्तिहरू अहंकारी। काशीका विद्वानहरू नै हुन्, तुलसीदासजीलाई जलाएर मार्न खोजे त्यहाँका विद्वानहरूले, कोरा ज्ञान यति भयानक हुन्छ यदि भगवत प्रेम भित्र छैन भने। त तिनीहरूले तुरन्त माइनुटिङ गरे र निम्ता दिए, कृपालु परमहंस खुब विद्वान भनेर कहलिएका छौ, यदि हिम्मत छ भने यहाँ आऊ शास्त्रार्थ गर्नलाई। पत्र पठाए, त पत्र आयो, महाराजजीले जुन अन्तरङ्ग सत्सङ्गीहरू थिए उनीहरूको अगाडि देखाइदिनु भयो, मलाई काशीबाट निम्ता छ। त तुरन्त सत्सङ्गीहरू क्रोधित भए, रिसाए, किनकि महाराज जी 32-33 वर्षको केटाकेटी जस्तै अरू सब बुढा बुढा थिए सत्सङ्गीहरू 60-70 वर्षका पनि त उनीहरूले भने खबरदार कृपालु जाने होइन त्यहाँ जान पर्दैन त्यहाँ ती विद्वानहरू अहंकारी हुन्छन् केही पनि गर्न सक्छन् क्षति गर्न सक्छन् यति जोरदार ढंगले बोले कि महाराजजी चुप लाग्नु केही बोल्नु भएन वात्सल्य भावले प्रेम गर्थे सब प्रेमको अगाडि के बोल्नु तर दुई चार दिनपछि फेरि कुरा उठाउनु भयो होइन काशी त जान पर्छ कि क्या हो त फेरि सबले सम्झाए महाराजजी किन जानुहुन्छ त महाराजजीले भयानक शब्द बोलिदिनु भयो के बोल्नु भयो हेर म काशी गए भने त्यहाँ तिनीहरूले मलाई जगत गुरु बनाउनेछन् ध्यान दिनुहोस् जबकि ती विद्वानहरूले महाराजजीलाई त्यहाँ हराउनलाई क्रिटिसाइज गर्नलाई बोलाउँदैछन् तर यहाँ महाराजजी भन्दै हुनुहुन्छ कि जगत गुरु बनाउनेछन् पहिले घोषणा गरिदिनु भयो र जब म जगत गुरु बन्नेछु त मेरो कुरा जनताले सुन्नेछन् र जनताको लाभ हुनेछ नत्र कसले बोलेको जतिसुकै सत्य कुरा बोले पनि साधारण व्यक्तिले बोलेको त सुन्दैन कसैले हो कि होइन कुन पर्सनालिटीले बोलेको हो यो कुरा त्यसमा भर पर्छ त महाराजजीले यो चिज बताइदिनु भयो त अन्त्यमा अनेक प्रकारका कुराकानी भए त अन्तिममा निष्कर्ष यो निस्क्यो कि महाराजजी काशी जानुहुनेछ तर काशी विद्वत परिषदमा बस्नुहुने छैन अलग बस्नुपर्छ यो शर्त राखे सत्सङ्गीहरूले महाराजजीले भन्नुभयो ठिक छ म त्यहाँ बस्दिन त महाराजजीको एक अनुयायी थिए एसपी साहब बनारसका त उनको घरमा महाराजजीको बस्ने प्रबन्ध गरियो दिउँसो दिउँसो उहाँ जाने यस प्रकार महाराजजी काशी जानुभयो त काशीमा 500 विद्वानहरूले आफ्नो सब्जेक्टमा प्रश्न राखे श्री महाराजजीलाई महाराजजीले सब प्रश्नको उत्तर दिनुभयो त्यहाँ सयौं स्मृत ग्रन्थहरूबाट वेद शास्त्रबाट त्यसपछि अब महाराजजीलाई आफ्नो चिज राख्न समय दियो त महाराजजीले कयौं दिन स्पीच दिनुभयो वेद शास्त्र सम्मत त त्यहाँ हर प्रकारले खेलाइ खेलाइ बोल्नुभयो महाराजजीले एक दिन त यो भन्नुभयो कि वेद शास्त्र समान खराब ग्रन्थ विश्वमा कुनै छैनन् आफै सिद्ध गर्नुभयो र कोही छ यो होइन भन्छ भने आएर सिद्ध गर कोही आएनन् फेरि भोलिपल्ट आफैले सिद्ध गर्नुभयो होइन वेद शास्त्र नै सर्वोच्च ज्ञान हो फेरि पर्सिपल्ट बोल्नुभयो कि भगवान केही पनि छैन सिद्ध गर्नुभयो त्यही वेद शास्त्रद्वारा फेरि सिद्ध गर्नुभयो होइन भगवान नै सर्वे सर्वा छ यो प्रकार खण्डन मण्डन पद्धतिले महाराजजीले उहाँ गहन तरिकाले बोल्नुभयो त महाराजजीको टर्न सक्यो बोलिसक्नुभयो अब 500 विद्वानहरूले महाराजजीको भनाइलाई खण्डन गरेर बोल्नुपर्ने अवस्था आयो त भोलिदेखि अब महाराजजीको भनाइ खण्डन गर्नु छ त राति काशी विद्वत परिषदको मिटिङ बस्यो कि भोलिदेखि अब हामीले कृपालुजीको भनाइ जुन छ कसरी काट्दै जाने हो रणनीति बनाउनु पर्यो ल भन्नुहोस् तपाईँहरूको के सल्लाह छ ती राजनारायण शुक्लाजीले जब यो कुरा राखे त कोही विद्वान बोलेनन् फेरि भने राजनारायण शुक्लाजीले भन्नुहोस् अब के हो रणनीति कृपालुलाई यहाँ पछार्न बोलाएन अब बेला आयो पछार्न त सब विद्वानहरूले भने अरे शास्त्रार्थ त मनुष्यसँग पो गर्न सकिन्छ यहाँ त कृपालु परमहंससित जति ज्ञान छ यो त एक व्यक्तिलाई 50,000 वर्षको उमेर दिए पनि यति ज्ञान प्राप्त गर्न सक्दैन यति धेरै ज्ञान छ कसरी शास्त्रार्थ गर्न सक्छौ हामी सक्दैनौ हात उठाइदिए सब विद्वानहरूले त अब के गर्ने त हेर्नुहोस् विद्वानहरूकोमा यो हुन्छ या त शास्त्रार्थ गरेर पछार्नु पर्छ या सम्मान गर्नुपर्छ शरणागत हुनुपर्छ त काशी विद्वत परिषदमा यो अधिकार थियो कि विश्वको विद्वान व्यक्ति फेला पर्यो भने जो अद्वितीय होस् त्यस्तो पर्सनालिटी अरू कोही नहोस् त त्यसको मतलब त ती 500 विद्वानलाई जित्न सक्ने व्यक्ति त पुरा विश्वलाई जित्न सक्ने भयो 101 यहाँ 60 वर्ष 70 वर्ष एक एक विषय में रिसर्च गरेका विद्वानहरू 80 90 वर्ष का कृपालुजी महाराज 35 वर्ष को केवल त उनीहरू सबले स्वीकार गरे कि वहां अद्वितीय पर्सनालिटी हुनुहुन्छ पूरा विश्व में हामी शास्त्रार्थ गरेर पार पाउन सक्दैनौ त्यसैले सम्मान गर्नुपर्छ त त्यसलाई अधिकार थियो काशी विद्वत परिषदलाई जगत गुरु बनाउन सक्ने जगत गुरु माने जगतमा जति पनि गुरुहरू छन् तिनीहरूका पनि गुरु त सब विद्वानहरूले एक मतले सन् 1957 मा 500 विद्वानहरूले कृपालु परमहंसलाई पांचौ मूल जगत गुरु स्वीकार गरेर जगत गुरु तम पदले विभूषित गरे सन् 1957 14 जनवरी को दिन में र यो विश्व ले एक जगत गुरु प्राप्त गर्यो जुन सीट 700 वर्ष देखि खाली थियो अहिलेसम्म इतिहासमा 4 जगत गुरुहरू भए आदि जगत गुरु शंकराचार्य जी 2000 वर्ष अगाडि त्यसपछि निम्बार्काचार्य जी 7 शताब्दीमा 12 शताब्दीमा रामानुजाचार्य जी 14-15 शताब्दीमा माध्वाचार्य जी र त्यसपछि 700 वर्षपछि हुनुभयो जगत गुरु श्री कृपालुजी महाराज र उहाँलाई काशी विद्वत परिषदले यो टाइटल द्वारा सम्मानित गर्यो कि श्रीमत् पद वाक्य प्रमाण पारावारीण वेद मार्ग प्रतिष्ठापनाचार्य निखिल दर्शन समन्वयाचार्य सनातन वैदिक धर्म प्रतिष्ठापन सत संप्रदाय परमाचार्य भक्ति योग रस अवतार भगवद अनंत श्री विभूषित जगत गुरु 1008 स्वामी श्री कृपालुजी महाराज यो टाइटल प्रदान गर्यो इसको मतलब वहाले जे बोल्नुहुन्छ सब वेद को प्रमाण द्वारा बोल्नुहुन्छ अतः वहां को वाणी वेद वाणी समान वहाले ट्रैक में बाहर गएको गलत ढंगले व्यक्तिलाई प्रयोग गरेको वेदलाई फेरि ट्र्याकमा फर्काउनु भो सनातन वैदिक धर्मलाई जीवित राख्नु भो जीवित एवं भक्ति योग अवतार रस को अवतार हुनुहुन्छ अर्थात भगवत प्रेम को अगाध समुद्र हुनुहुन्छ यो प्रकारले तेनस यो त वहाको बाहिरी परिचय हो भित्री परिचय वहाँमा रहेको प्रेम जुन छ त्यो त अनिर्वचनीय छ र वहाँले सनातन वैदिक धर्मलाई पूरा विश्वमा फैलाउनु भएको छ वहाँले सबलाई समान दृष्टिले अवसर प्रदान गर्नुभएको छ हेर्नुहोस् यहाँ व्यक्तिहरू तमाम झगडा गर्छन् कि क्रिश्चियन बनायो मुस्लिम बनायो हिन्दू बनायो केवल विरोध गर्न जान्दछन् अरे विरोध अर्काको किन गर्छौ तिमी अर्काको पसलमा के बिक्री हुँदैछ त्यसको विरोध नगर तिम्रो मालमा के खुबी छ त्यसको प्रचार गर न त्यसै तिमी कहाँ आउँछन् व्यक्तिहरू विरोध गर्न पर्दैन र फेरि विरोध कसको गर्छौ अनन्त नाम रूपाय वेद भन्छ अरे चाहे सनातन वैदिक धर्म मान्ने व्यक्ति हुन् ब्रह्म परमात्मा भगवान भनुन् चाहे क्रिश्चियन मान्नेले गड भनुन् चाहे इस्लाम धर्म वालाले अल्लाह भनुन् पारसीले अहुरमज्द भनुन् सतश्री अकाल भनुन् कन्फ्युसियस भनुन् सिन्तो भनुन् बौद्ध भनुन् आखिर हो त एकै चीज यसमा विरोध के कुराको हेर्नुहोस् यति ठूलो प्रचार गर्नुभयो संसारमा अहिले सनातन धर्म जीवित राख्नुभयो त्यसै अन्तर्गत यी सब हुन् बस अरे हजुर बाबु एकै हो सबको चाहे मुसलमान बन्नु चाहे क्रिश्चियन बन्नु चाहे हिन्दू बन्नु अब कोही छोरा डाक्टर बने कोही इन्जिनियर बने कोही व्यापारी बने अब व्यापारी बन्नेले इन्जिनियर किन बने भनेर विरोध गर्नु छ? हजुर बात एउटै हो। त हेर्नुहोस्, आज पूरा विश्वमा के अमेरिका के बेलायत के भारत के नेपाल सर्वत्र उहाँको वेद सम्मत सिद्धान्तद्वारा सबले लाभ लिइरहेछन्। र यसमा मलाई स्वयं त आफैमा गर्व छ कि उहाँले पूरा 3 करोड नेपालीमा मलाई चुन्नुभयो यसको निमित्त। मलाई कृपा गरेर तपाईँहरूको घर घर आँगन आँगनमा पठाउनु भयो। ए वेद शास्त्रको वास्तविक तत्व के हो बताऊ। जुन वेद शास्त्रको सिद्धान्त म यहाँ बताउँदैछु, तपाईँले स्वयं चाहेर करोडौं जीवनमा पनि यो प्राप्त गर्न सक्नुहुन्न थियो, किनकि झन उल्झिन्छ। तुलसीदासजीले बताए वेद शास्त्र पढेर, तर यसको रहस्य के हो तपाईँहरूको अगाडि प्रकट गर्दैछु। त यो सौभाग्य तपाईँहरू सबलाई प्राप्त भयो जगद्गुरु श्री कृपालुजी महाराजको कृपाले। त यो जगद्गुरु श्रीको संक्षिप्त परिचय हो, बाँकी उहाँभित्र जुन प्रेम अगाध छ त्यो त अनुभवको विषय हो। अब भोलिदेखि अनुभवद्वारा जगतमा रहेका गुरुहरूलाई कसरी चिन्न सकिन्छ, जो भगवत प्राप्त हुन् कि होइनन्, यस विषयमा म बोल्नेछु। श्रीमद् सद्गुरु भगवान की।
0: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 MHz आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98 5 60 35 806 र 98 4 60 24 162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।